0: क्रिया शुरू गरिएको थियो, तर एघारौं दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
1: यसैबीच रसुवाको भोटिकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित हालसम्म 13,101 जनाको उद्धार भएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 21,465 सुरक्षाकर्मी परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौका अनुसार हिजो साँझसम्म बाढ़ीमा परि 1,331 जनाको मृत्यु भएको छ भने 4,896 जना सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा 5,929 जना घाइते भएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: 331 जनाको शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा, हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेर्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
1: प्राधिकरणका अनुसार हालसम्म 973 हेलिकप्टर उडाइएको छ। हवाई उडान 73 यसलाई पढ फेरि सुन्नुहोस्। प्राधिकरणका अनुसार हालसम्म 973 पटक हेलिकप्टर उडाइएको छ। हवाई उद्धारबाट हालसम्म 3,962 जनाको उद्धार गरिएको छ, जसमा 3,687 नेपाली र 275 विदेशी नागरिक रहेका छन्। यसैबीच त्रिशुली 3A, त्रिशुली 3B, रसुवागढ़ी, लाङटाङ, चिमिले र अप्पर त्रिशुली 1 कासुङ क्षेत्रमा खोजी जारी छ। चिलिमीमा मड पम्प, जेनेरेटर र वाटर पम्प पुर्याउनुका साथै मिनी स्कावेटर एयर ड्रप गरेर सुरुङ क्षेत्रमा पठाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा उद्धार टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगे पनि जटिल भूभागका कारण भारी उपकरण लैजान कठिनाई भइरहेको समेत प्राधिकरणले जनाएको छ। यसपालिको भोटेकोसी बाढ़ीको सिकाई र प्रभावका बारेमा नुवाकोटको देवीघाट स्थितका स्थानीयलाई हामीले सोधेका छौं।
3: देवीघाटको त अधिकांश मानिस सूचना अलि पढी आएको कारणले गर्दा यहाँका धेरै मानिसहरू बाँच्न चाहिँ सफल भएका छन् र हाम्रो यहाँनिर प्रहरी चौकी छ। एकजना अशय सापले भागौँ भन्दै गर्दाखेरि यहाँका धेरै मानिसहरू चाहिँ अलिक भाग्न सफल, कम्पेरेटिभली बेत्रावतिर त्रिशुली अथवा सोले बजारको तुलनामा यहाँको मान्छेहरू भाग्न सफल भएको छ।
4: सधैँ गङ्गा आयो भने हेर्न जाने चलन थियो, मेरो माथि थियो क्या, अलि माथि थियो, यहाँ गङ्गा आइपिँदैन भनेर हेपी हो, हेपी अनुभव भयो, आफूले हेलचेरै गरियो, त्यही हिसाबले हाम्रो मान्छेको धेरै नै क्षति भएको छ के। अब यहाँ आउने ठाउँ होइन भन्ने हो, यसरी आउँछ होला भन्था नि होइन, अनि त्यस्तो भएर क्षति, अब मैले मात्रै होइन मेरो छेउ थिएँ, अब मैले भाग्न नि भ्याएँ, त्यति मान्छ र मान्छे धेरै क्षति भएको छ। आश्रमको 5 जना लयो, 4 जनालाई पाखा लाए, हात एकछिन दिएर पछि खोला रोएपछि 5 जना चाहिँ जानुभयो, बग्नु भयो, अनि 1 जना त्यस्तै अटेर भएर उही नजिकै मन्दिरको नजिकै थिए, महिला मान्छे 60-70 वर्ष भएको थियो होला, सबैले भागौँ भागौँ भन्दा भन्दै खोलो यहाँ आइपुग्छ भने चाहिँ उहाँले नि अब खोजिराखन, घर खोजालिराखन।
3: खोला किनारमा चाहिँ बस्ती चाहिँ बस्दाखेरि जहाँ पनि एक न एक दिन चाहिँ यो अवस्था आउँछ नै भन्ने चाहिँ ठम्याइ भयो। 2 वर्ष अगाडि नै हामीले यहाँ रुसी खोलामा जुन आएको थियो त्यसले पनि हामीलाई एउटा मार्गदर्शन चाहिँ सिकाइराखेको थियो। अब त्यसलाई चाहिँ हामीले आत्मसात गरेनौ, त्यसलाई गर्न सक्या भएदेखि त यो अवस्था आउने थिएन होला। यो खोला किनारमा भएको बस्ती नै एउटा झन् बाक्लिँदै गएको अवस्था छ। यो
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रैथानी बाली भन्दा मिसावट युक्त उत्पादनमा पर निर्भर हुनुपर्ने किसानको बाध्यता,
1: सबै सबमा तीन एउटै सबमा 3 परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई

0: आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने शीर्षकमा लक्ष्मण दर्नालले खबर लेख्नु भएको छ। डरले भागियो र बाँच्यो तर सबै थोक गुमाएर घरबार विहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ। केही पनि छैन, कसरी बाँच्ने? स्थानीयको भनाईलाई उद्धृत गर्दै लेखिएको छ। न्यायका लागि प्रभावकारी जलवायु कूटनीतिक शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय सक्रिय भएका छन्। बाढ़ीले खानेपानीका मुहान, पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पुर्याएपछि समस्या आएको छ। बाढ़ीले 8 विद्यालयमा क्षति, 3 शिक्षकको मृत्यु, 6 सम्पर्कविहीन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। जस्तै भित्रपृष्ठमा उद्धारमै 7 अर्ब भन्दा बढ़ी लाग्ने शीर्षकमा खबर छ भने दैनिक 35,000 सिलिण्डर पठाइँदै शीर्षकमा अर्को खबर छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाट सिलिण्डर भरेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितौन, मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको समेत बताउनु भएको छ।
7: अन्नपूर्ण पोस्ट दैनिकमा बाढ़ीपछि जंगलमा बास शीर्षकमा विकास रौनियारले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका 5 गलौदीका बाढ़ी प्रभावित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक वा आश्रय स्थल पनि पर्याप्त नभएको उनीहरूको भनाई छ। दक्षिण कोरियाका विदेश मन्त्री काठमाण्डुमा शीर्षकमा अर्को खबर छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डु आइपुग्नु भयो। विदेश मंत्री सो भोटेकोशी बाढ़ीमा बेपत्ता कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगति विवरण बुझ्न, उनीहरूका परिवारजनसँग भेटघाट गर्न र नेपाल सरकारका उच्च अधिकारीहरूसँग सम्वादका लागि नेपाल आएको उल्लेख गरिएको छ। भित्री पन्नामा काठमाण्डु महानगरमै छैन स्थानीय अनुकूल योजना शीर्षकमा खबर छापिएको छ। भोजपुरमा स्क्रब टाइफसको संक्रमण बढ़ेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। भक्तिको भव्य उत्सव विराटनगरको राधाकृष्ण रथयात्रा शीर्षकमा तस्वीर सहित किशोर बुढाथोकीले लेख्नु भएको खबर छापिएको छ। हाइड्रो पावरको सूचक सम्हालिँदा लगानीकर्ताहरूलाई राहत शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। सीडीएससीले रोकेको संस्थापक शेयर किनबेचको बाटो खुल्ला भएको पनि उल्लेख गरिएको छ खबरमा। कान्तिपुर दैनिकमा बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा आर्या चन्दले लेख्नु भएको छ। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण छ। डिजिटल भुक्तानीले राहत मा सहज शीर्षकमा सजना बरालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा रसुवा गढ़ीमा 93 कर्मचारी श्रमिक परिवारको प्रतीक्षा लम्बिँदै शीर्षकमा होम कार्की र सीमा तामाङले लेख्नु भएको छ भने, भोटिकोशी बाढ़ी रसुवा अस्पतालका ती 72 घण्टा शीर्षकमा दया दुधराज र नायक पौडेलले धुन्चेबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा खोप परीक्षण गरिएका चिम्पाञ्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुल्ला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। संगम प्रसाईले यो खबर लेख्नु भएको हो। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुल्ला हुन्छन्, तर पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यही बेला भोटेकोशीको विपद आइपर्दा पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान बारेमा अनिल गिरीले लेख्नु भएको खबर छ भने, भाषिएको 7 दिनपछि कृष्ण भीरमा ट्र्याक खोलिएको बारेमा विमल खतिवड़ाले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोषको सन्दर्भमा खबर छापिएको छ। एउटै शबमा 3 परिवारको दावी परेको बारेमा विदुर कठुवालले उदयपुरबाट लेख्नु भएको छ। डीएनए रिपोर्ट नआउँदासम्मको लागि अन्तिम संस्कार गर्न नपाइने उल्लेख गरिएको छ। प्रहरी प्रमुख राजन चापागाईले हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहन बहादुर सार्कीको शव फेला परेको भन्ने उल्लेख गर्नुभयो, तर अन्य परिवारले पनि दावी गरेकाले डीएनए परीक्षणमा पठाइएको पनि उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीपछि विदेशबाट के आयो सहयोग शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। भटेकोशी बाढ़ी र 15 महाधिवेशन कार्यपालिकाको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बोलाइएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा यूटीएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो, 31 अर्ब तिर्न बाँकी शीर्षकमा खबर छ। वैकल्पिक मार्गबाट उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन लागि बारेमा पनि खबर छापिएको छ। र आर्थिक कारोबार दैनिकमा रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजना पूर्ण क्षतिग्रस्त भएको बारेमा खबर छापिएको छ। अनि आलोपालो हटाएपछि प्याराग्लाइडिङ उडानको शुल्क 37% घटेको बारेमा पनि दिनानाथ बरालले पोखराबाट लेख्नु भएको छ। व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धाले सुरक्षामा प्रश्न उठेको पनि खबरमा उल्लेख छ।
9: साझा खबरमा अब विदेशका खबर। अमेरिकामा यस वर्ष दादुरा रोगको पुष्टि भएका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण रहेको बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 3 दिनसम्म युक्रेनमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ। यसबीचमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहने समेत बताइएको छ। पुटिन र अमेरिकी अधिकारीहरूसँगको छलफलपछि मात्रै निर्णय लिन सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरू मस्को पुगेका छन् र मध्यपूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको छ। पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ़दै जाँदा बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा संचालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। लगातार दुई खेल जितेको नेपाल एसीसी प्रिमियर कप 2026 को तेस्रो खेलमा आज साउदी अरेबिया विरूद्ध खेल्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमी फाइनल खेल्ने एक खेल अघि नै निश्चित हुनेछ। समूह ईमा लगातार दुई खेल जितेको नेपाल शीर्ष स्थानमा छ। यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमी फाइनलमा पुग्नेछ। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लीग एनभीएलमा खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा सगरमाथाले खप्तट फाल्कन्सलाई 3-0 को सेटमा हराउन सफल भयो। संयुक्त अरब इमिरेट्स यूएईमा जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5-26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। र किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरेले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्नु भएको छ। जापानको नागोया शहरको करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुदमा फ्रान्सका प्रतिस्पर्धी माथन चोई नार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो।
10: मार्चे धानका लागि जुम्ला चर्चित, तर किसानहरू भने खाद्यको चामल खरिदका लागि तछार मछार। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: तीन महिना तिर्नु होस्, 7 महिना चलाउनु होस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: साझा खबरमा अब मार्सी धानको किल्लामा खाद्यको चामलको वर्चस्व शीर्षकको प्रसंग कर्णाली प्रदेशको जुम्ला मार्सी चामलका लागि प्रख्यात छ। असोज महिनामा फल्ने यो बालीको अहिले देश विदेशमा पनि उत्तिकै चर्चा छ। तर वर्षेनी मानो रोपेर मुरी फलाउने जुम्ली किसानलाई त्यो चामल वर्षभरि खान पुग्दैन। नजिकै रहेको जुम्ला बजारमा खाद्य कार्यालयबाट बिक्री हुने चामलको माग बढ़ेको छ।
3: जुम्लाको चन्दननाथ नगरपालिका औडा नम्बर दुईकी नानीकली भण्डारी कार्यालय समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ। एकातिर जुम्ला मार्सी चामल प्रख्यात जिल्ला मानिन्छ, तर वर्षभरि खान पुग्दैन। खेतीपाती गरे पनि सोचे जतिको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट केही सस्तोमा पाइने भएकाले जुम्लाका नागरिकहरू मार्सी बाहेकको चामल लिन आउने गरेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर चारका स्थानीय गंगादेवी पाण्डे अधिकारी बजारको मूल्य भन्दा सहुलियतमा चामल पाउने भएपछि जुम्लामा खाद्य कार्यालय प्रति उपभोक्ताको निर्भरता बढ़ेको छ। तर बढ़दो मागलाई धान्न पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अर्का स्थानीय रीता थापा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जुम्लामा अहिले 8 प्रकारका चामल बिक्री भइरहेको छ। प्रति बोरा 1,400 देखि 2,175 रूपियाँ सम्मका चामल छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख मनोज जोशी
4: दुवै गोदामबाट हामीले डिस्ट्रिब्युट गरेर घर अलिक कम जसरी एभरेजमा 100+ जना मान्छेहरू आइराख्नु भएको छ। अहिले दैनिक लगभग हाम्रो 3-4 लाखसम्मको कारोबार भइरहेको छ अहिले होइन। नयाँ मान्छेहरू पनि आइराख्नु भएको छ, कहिले नआएको मान्छेहरू पनि खाद्य कहाँ भनेर सोध्दै पनि आइराख्नु भएको छ।
3: जुम्लामा दैनिक 80 देखि 100 जनासम्म अनुदानको चामल लिन आउने गरेका छन्। शाखा कार्यालय जुम्लामा अहिले 1,700 क्विन्टल चामल मौजा छ। अरू ढुवानी प्रक्रिया भई चामल आउने क्रम जारी रहेको खाद्यको भनाइ छ। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटिकुसी बारीको आज 12 दिन सकुशल उद्धार हुने क्रम बढ़दै जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा।
2: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भोटिकुसी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्रैक।
5: एकै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
2: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाघ्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन। इराकमा पेट्रोल आपूर्ति घट्यो।
5: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत। यूएमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने। नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
2: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रबिन चाइमीले बनाउनु भएको कार्टुन लिएका छौं। रबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भोटिकोशी र त्रिशुली क्षेत्रमा आएको बाढ़ी र यो बाढ़ी आउनुमा शक्ति राष्ट्रहरूको कार्बन उत्सर्जन महत्वपूर्ण रहेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मंचमा त्यो कुरा उठाउने चर्चाहरू पनि भइरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पनि जाने तयारी चलिरहेको छ। यहाँ एउटा ठूलो पहिरो जाँदै गरेको जस्तो एउटा कुनै भूगोल देखाइएको छ जहाँ कार्बन उत्सर्जन लेखिएको एउटा त्रिशूल छ। त्रिशूललाई त्यहाँ सिधै प्रहार गरेपछि त्यो त्रिशूल निकाल्दा त्यहाँ बाढ़ी आएको जस्तो देखिन्छ। माथिपट्टि एउटा हातले त्यहाँ प्रहार गर्न खोजिएको छ र हातमा शक्ति राष्ट्र लेखिएको छ। जहाँ बाढ़ी आएको छ त्यो बाढ़ी आएको क्षेत्रभित्रबाट एकजना व्यक्ति भने चिच्याई राखेको जस्तो देखिन्छ। माथि त्यहाँ यस्तो लेखिएको छ, हाम्रो गल्ती के थियो र यो त्रिशूली
5: हस्त प्राविधिक साथी रवि नितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक वृन्दमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ विन्ध्यवासिनी म्युजिक बाट रिलिज भएको गीत रहेको छ र यसमा लय शब्द त्यसै गरी भोकल दिनुभएको छ ऋषि अधिकारी निकै मनपर्ने गायक हुनुहुन्छ उहाँ मेरो लागि पनि भन्नुपर्दाखेरि ऋषि अधिकारीका निकै चर्चित गीतहरू मैले कुनै बेला निकै सुन्ने गर्दथे र उहाँका गीतहरू निकै उत्कृष्ट रहेका छन् र उहाँको आवाज निकै दमदार रहेको छ र पछिल्लो समय उहाँले ग्रेटर नेपाल सम्बन्धी गीत गाउनु भएको छ यो गीत अलिक केही समय अगाडि आएको गीत हो तर हामी नेपालीहरूलाई जहिले पनि रगत उमाल्ने खालको अमर अजर गीत बनेर बसेको छ यो गीत त्यसैले यो गीत हेर्नुभन्दा पहिला तपाईँले ऋषि अधिकारीको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला उहाँको पनि युट्युब च्यानल रहेको छ त्यसै गरी विन्ध्यवासिनी म्युजिकलाई पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ म यो आग्रह तपाईँको माझमा गर्न चाहन्छु र धेरै बेर नकुराइकन अब तपाईँको माझमा यो गीत सुन्नतर्फ लागौं म पनि हेर्छु तपाईँ पनि हेर्नुहोस् है त

दर्शक दिन यो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौं। निकै मन पर्यो, तपाईँलाई पनि निकै शरीरमा रगत उम्लियो होला जस्तो लागेको छ र मेरो शरीरमा पनि रगत उम्लेको छ, पूरै छालाहरूमा काँडा उम्लिएको छ। एउटा देशभक्ति गीत र मलाई टिस्टा नदीमा खुडा धुने धोएको छ। यो गीत निकै मनपर्ने गीत रहेको थियो, मलाई एकदमै मनपर्ने भएको कारणले गर्दाखेरि पनि मैले प्रस्तुत गरेको हुँ र तपाईँलाई पनि निकै मन पर्यो होला, निकै आनन्द आयो होला। र बिन्देवासिनी म्युजिकलाई सब्सक्राइब गर्नुहोस्। त्यसै गरी ऋषि अधिकारीको स्वरमा रहेको यो गीत रहेको थियो र ऋषि अधिकारीलाई पनि सब्सक्राइब गर्नुहोस् किनकि कलाकारहरू स्रष्टाहरूलाई हामीले बचाउनुपर्छ, त्यसैले उहाँहरूलाई सब्सक्राइब गर्नुहोस्। म यो आग्रह गर्न चाहन्छु र भोलिको श्रृंखलामा नयाँ विषयवस्तुको साथमा तपाईँको माझमा फेरि पनि उपस्थित हुने नै छु। आजको लागि म विवश बुढा थोकीलाई आज्ञा दिनुहोस्। नमस्कार, जय देश जय ग्रेटर नेपाल। याद राख्नुहोस्, ग्रेटर नेपाल सम्भव छ।

0: check is 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउँ। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 137 अध्यायको एकदेखि चार पदसम्म चाहिँ अध्ययन गरेका थियौं। ती पदहरूमा चाहिँ हामीले निर्वासनमा रहेको इजरायलीहरूको पीड़ा गहिरो रूपमा प्रकट गरेको कुरा चाहिँ हामीले देखेका थियौं, अनि विशेष गरिकन सियोन प्रतिको निष्ठा र न्यायको लागि बदला लिन खोजिएको भावना र न्यायको लागि उठाइएको पुकारलाई चाहिँ हामीले हेरेका थियौं। अनि दाई, आजको अध्ययनमा चाहिँ हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढ़ाउनेछौ?
2: भाइ, आजको अध्ययनमा हामी अघिल्लो अध्ययन सँगै सम्बन्धित रहेर अध्ययन गर्नेछौ। यहाँ इजरायलीहरू भन्छन् कि यदि उनीहरूले यरूशलेमलाई बिर्से भने उनीहरूको दाहिने हातले काम गर्न नसकोस्, उनीहरूको जिब्रो टाँसियोस्। यसले परमेश्वरको घरप्रतिको अटल प्रेम र गहिरो निष्ठालाई देखाउँछ। यो तथ्यलाई आजको अध्ययनमा हामी थाहा गर्नेछौ।
1: साँच्चै नै यो सुन्दै गर्दाखेरि त यो अत्यन्तै भावनात्मक अभिव्यक्ति चाहिँ रहेछ जस्तो मलाई लाग्यो, किन भन्दा उनीहरू आफ्नो आत्मिक केन्द्रलाई चाहिँ कहिले बिर्सन चाहँदैनन्। यसले चाहिँ हामीलाई देखाउँछ कि गहिरो अन्यायको घाउ मानिसहरूको हृदयमा कति लामो समय चाहिँ रहने रहेछ।
2: हो भाइ, तर त्यसपछि भजनमा एक पीड़ादायक भाव पनि आउँछ। उनीहरूले आफ्नो दुःख सम्झेर एदोमका मानिसहरूले यरूशलेमको विनाशमा गरेको हर्षको कुरा सम्झन्छन्। उनीहरूले न्यायको लागि परमेश्वरलाई पुकार्छन्। अन्तत बेबिलोन प्रति न्यायको प्रार्थना गरिएको छ, जसले सियोनलाई नष्ट गर्यो त्यसलाई पनि न्याय होस् भन्ने भाव व्यक्त गरिएको छ। यसले देखाउँछ कि मानिसले अन्तत न्यायको अपेक्षा परम प्रभु परमेश्वरबाट नै गर्छ।
1: भनेपछि दाई, यी सबै कुराहरूलाई मनन गर्दै गर्दाखेरि यी सम्पूर्ण पद र यी सम्पूर्ण अध्ययनहरूले चाहिँ हामीलाई पीड़ामा पनि निष्ठा, स्मरण र परमेश्वरको न्यायप्रति भरोसा गर्न चाहिँ सिकाउने रहेछ। र यी सम्पूर्ण कुराहरूलाई हृदयमा राख्दै आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 5-9 पदबाट देख्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौ बाबेलमा 70 वर्षको कैद वा बन्दुवामा इसरायलीहरूको केन्द्रीय मुख्य अनुभव र संकष्टपूर्ण अनुभव, र आज हामी देख्नेछौ यी मानिसहरूको पुरस्कृत अनुभव। भजन संग्रह 137 पद 5 र 6 मा भनिएको छ, 137 पद 5 र 6 मा, हे यरूशलेम, मैले तँलाई बिर्सिएको भए मेरो दाहिने हात कुइजाओस्, मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सारा आनन्द भन्दा श्रेष्ठ मानिन भने मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। अमित्र, यी यहुदीहरू बाबेलको नदीहरूमा बसेर आफ्ना वीणाहरूलाई बैंसको रूखमा झुण्ड्याएर आफ्नो मुलुक सियोनलाई याद गर्दै शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। तिनीहरू त्यहाँ वास्तवमा दासको काम गरिरहेका थिए। तिनीहरूलाई त्यहाँ पशुलाई जस्तै कठोर रूपमा दलिरहेका थिए। अहिले त्यस बेला कोही कोही बाबेलवासीहरू तिनीहरू कहाँ मजाक ठट्टा गर्दै व्यङ्ग्यको वचनले प्रहार गर्दै आए, हामीलाई केही गीत सुनौ, सियोनको गीत, तिनीहरूले भने, हामी गाउन सक्दैनौ। त्यसपछि तिनीहरूले परमेश्वर शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। तिनीहरू त्यहाँ वास्तवमा दासको काम गरिरहेका थिए। तिनीहरूलाई त्यहाँ पशुलाई जस्तै कठोर रूपमा दलिरहेका थिए। अहिले त्यस बेला कोही कोही बाबिलवासीहरू तिनीहरू कहाँ मजाक ठट्टा गर्दै व्यङ्ग्यको वचनले प्रहार गर्दै आए। हामीलाई केही गीत सुनौ, सियोनको गीत। तिनीहरूले भने, हामी गाउन सक्दैनौ। त्यसपछि तिनीहरूले परमेश्वर

अहिले ती बाबेलमा भएका ती कैदी बन्धुहरूले त्यो कुराको याद गरे, स्मरण गरे। त्यस संकष्टकालीन अनुभवमा जीवित बस्ने व्यक्तिहरूले अहिले इन्साफ न्यायको माग गरिरहेका छन्, विन्ती गरिरहेका छन्। यो न्याय इन्साफको निम्ति पुकार हो। कसैले यो भन्ला, तर यो त ख्रिस्टियन आत्मा होइन त? निश्चय नै होइन, तर यी मानिसहरू व्यवस्था मुनि छन्, तिनीहरू अनुग्रह मुनि छैनन्, तिनीहरू व्यवस्था मुनि छन् जुनले इन्साफको न्यायको प्रदान गर्दथ्यो। हाम्रो प्रभुले क्रूसमा हुनुहुँदा भन्नुभएको कुराको अबुझाइ गर्न सक्छौ, पिता तिनीहरूलाई क्षमा दिनुहोस् किनभने तिनीहरू के गर्दैछन् सो जान्दैनन्। के तपाईँ सोच्नुहुन्छ कि यी मानिसहरूको सबै पापहरूको उहाँले खारिज गरिरहनु भएको छ? यदि तपाईँ यही नै सोच्नुहुन्छ भने तपाईँ गलतमा हुनुहुन्छ। उहाँले केवल यही मात्र भनिरहनु भएको छ, पिता तिनीहरूलाई क्रूसमा मलाई टाँगिरहने कामको लागि क्षमा दिनुहोस्। तिनीहरू जान्दैनन् कि यहाँ तिनीहरू के गर्दैछन्। त्यो अपराध तिनीहरूको विरूद्धमा हालिएन, तर तिनीहरू अझै पापीहरू थिए अनि तिनीहरू परमेश्वर कहाँ पापीहरूको रूपमा आउनु पर्नेछ, जस्तो कि तिनीहरू मध्ये एकजनाले गर्नुभयो, जो तार्ससको साउल थियो, जो सम्भवत ख्रिष्टको क्रूसीकरणको बेला त्यहाँ थिए। उनी ख्रिष्ट कहाँ आउनु परेको थियो र आफ्नो पापको क्षमाको ग्रहण गर्नु परेको थियो। कसैले यो भनेर फेरि प्रश्न सोध्न सक्छ, स्टिफनस मर्दा भनेथे प्रेरित 7:60 हे प्रभु यो पाप यिनीहरूलाई नलागोस्। त्यो सत्य हो, स्टिफनसले त्यही मनोवृत्तिको प्रदर्शन गरिरहेका छन् जुन विश्वासीहरूले लिनुपर्छ। पाउलले यसको व्यक्त गरे रोमी 12:19 हे प्रिय हो बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ बदला लिने काम मेरो हो परमप्रभु भन्नुहुन्छ, म बदला फेर्ने छु। ख्रिस्टियन आत्मा मनोवृत्ति के हो? ख्रिस्टियन आत्मा मनोवृत्ति यो हो, तिमीहरू आफै बदला नल्याऊ। के यसको मतलब यो हो कि यसको बारेमा केही पनि गर्नु पर्दैन? यसको मतलब यो होइन। ख्रिस्टियनको नातामा परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ, के तिमीलाई चोट पुर्याइएको छ, के तिमीलाई आघात गरिएको छ, बदला नल्याऊ। तिमीले ती सारा मामला म कहाँ सुम्पेको म चाहन्छु, म यसलाई सम्हाल्नेछु, ठिकठाक गर्नेछु, बदला लिने काम मेरो हो, म बदला लिनेछु। परमेश्वर भनिरहनु भएको छ उहाँ तिनीहरूलाई बिना दण्ड उम्कन दिनुहुने छैन। देख्नुभयो, जब तपाईँ र म मामलाहरूलाई आफ्नै हातमा लिन्छौ हामी विश्वासको हृदयलाई त्यागिरहेका हुन्छौ। हामी वास्तवमा के भनिरहेका छौं भने, प्रभु यस कुराको सम्हाल्ने कुरामा म तपाईँलाई विश्वास भरोसा गर्न सक्दिन, त्यसकारण म आफैले यसको सम्हाल्नेछु, ठिकठाक गर्नेछु। अर्को शब्दमा हामी त्यस शत्रुलाई बदला दिन चाहन्छौ जसले हामीलाई चोट पुर्याएको छ, आघात गरेको छ। तर परमेश्वर भनिरहनु भएको छ तिमी विश्वासद्वारा हिँड, यो मामलालाई म कहाँ फर्काइदियो, म न्याय इन्साफको परमेश्वर हुँ। मेरो मित्र, निसाफ न्यायको प्रबल हुने पर्छ अनि यो प्रबल हुनेछ। फेरि कसैले अझ यो भन्दै विरोध गर्ला, तर यो नयाँ नियम जस्तो छैन त, नयाँ नियम जस्तो छैन त भन्ने तपाईँको तात्पर्य के हो? मैले यो प्रकाश 6:9-10 पढ्दछु। यहाँ भनिएको छ, अब जब उहाँले 5 छाप खोल्नुभयो तब वेदी मन्तिर मैले तिनीहरूका आत्मा देखे जो परमेश्वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए। तिनीहरू यसो भनेर ठूलो स्वरले कराए, हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईँले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला लिनुहुन्न? मित्र हेर्नुहोस् त, प्रतिशोध बदलाको निम्ति पुकार नयाँ नियममा परस्पर विरोध वा विपरीत

0: कुरा होइन। मित्र, निसाप प्रबल हुनै पर्छ। हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। हरेक मामलालाई ठिकठाक गर्नै पर्छ, सोध्याउनै पर्छ। तपाईँ कति गम्भीर रूपमा खराब दुष्टको बारेमा संवेदनशील हुनुहुन्छ? तपाईँको बच्चाहरूलाई काट्न, टोक्न, तपाईँको आँगनमा आउने बाउला कुकुरलाई, पागल कुकुरलाई घृणा गर्नुहुन्छ? यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्न भने तपाईँले अरू त के बाउला पागल कुकुरलाई आफ्नो घरमा ल्याउने काममा पनि आपत्ति गर्नुहुन्न र आफ्ना बच्चाहरूलाई त्यसलाई माया गरेर सुमसुमाउनु भन्नुहुन्छ। तर यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्छ भने तपाईँले पागल बाउला कुकुरलाई घृणा गर्नुहुनेछ। हाम्रो प्रभुको बारेमा यो भनिएको छ, जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, भजन संग्रह 45:7, तपाईँलाई धार्मिकता मनपर्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। मित्र, तपाईँले दुष्टतालाई घृणा नगरिकन धार्मिकताको प्रेम गर्न सक्नुहुन्न। शैतानलाई घृणा नगरिकन परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न। गलत कुरालाई घृणा नगरिकन सही कुरालाई तपाईँ प्रेम गर्न सक्नुहुन्न। मित्र, तपाईँ दुष्टताको बारेमा कति धेरै संवेदनशील हुनुहुन्छ? यी कैदी वा बन्दुवाहरू बाबेलको नदीहरूको किनारमा बसेर यही नै माग गरिरहेका थिए, विन्ती गरिरहेका थिए कि निसाप प्रबल होस्। आगे पद 8 भनिएको छ, हे बेबिलोनकी छोरी, त नष्ट हुनेछस्, तँलाई यस्तो व्यवहार गर्ने सुखी हुनेछ जसरी तैले हामीलाई गरेकी छस्। यो पाउनुपर्ने दण्डको व्यवस्था नियम हो। यो अझै पनि आज परमेश्वरको सन्तानको लागि व्यवस्था नियम हो। गलाती 6:7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठटा हुने छैन, जसले जे रोप्छ त्यसैको कटनी गर्नेछ। उसले अरू कुनै कुराको कटनी गर्ने छैन, तर जुन उसले छरेको छ, जुन उसले रोपेको छ, त्यसैको कटनी गर्नेछ। यी मानिसहरू के भनिरहेका थिए भने, हे परमेश्वर, तिनीहरूलाई पनि त्यही घटोस् जुन हामीमा घटेको थियो, तिनीहरूलाई पनि त्यही होस् जुन हामीमा भएको थियो। यो पाउनुपर्ने दण्डको नियम व्यवस्था हो। हाम्रा परमप्रभुले यो भन्नुभयो, मती 26:52, तरवार चलाउने तरवारले नष्ट हुनेछ। अहिले हामी वास्तविक कठिनाईतिर आउँछौ। पद 9 भनिएको छ, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। इसरायलीहरू निराश, हतत्सा, खिन्नतामा बाबेलको नहरको किनारामा बसिरहेको बेला व्यङ्ग्य हुने, मजाक गर्ने बाबेलवासीहरूले तिनीहरूलाई गीत गाउनलाई भने, तर तिनीहरू हामी गाउन सक्दैनौ भने। उनीहरूको मन आफ्नो प्रिय शहरको विध्वंसतिर र त्यहाँको परमेश्वरको मन्दिरतिर जान्छ। उनीहरूले त्यहाँ घटेको तमाम घटनाहरूको फेरि पुनस्मरण गर्दछन्, सोच्दछन्। उनीहरूले आफ्नो त्यस दयनीय परिस्थितिमा खुशीले रमाउँदै स्याबास ठिक भयो भनेको कुरा देख्न सक्छन् र अझै धेरै कठोरपूर्वक हमला गर्न बाबेलका आक्रमणकर्ताहरूलाई जोश दिलाएको, उत्साह दिएको देख्छन्। त्यसपछि त्यो भयानक डरलाग्दो घटना घट्यो। उनीहरूका पत्नीहरूले आफ्ना अमूल्य बच्चाहरूलाई च्यापिरहेका थिए अनि क्रूर निर्दयी बाबेलका सेनाहरू तिनीहरू कहाँ आएर तिनको कागबाट, आमाको कागबाट बच्चालाई जबरजस्ती तानी निकाली खुट्टाले फुटबल खेल्यो र बच्चा दर्दले, कष्टले, दुखाइले चिच्याइरहेको बेला फेरि त्यस बच्चालाई समातेर माथि उठाई पत्थरमा बजारियो र गिडीहरू छरपट छरियो। त्यो कुराको याद गर्दै तिनीहरू भन्छन्, स्वर्गीयमा न्यायी परमेश्वर हुनुहुन्छ र कसैले ती बाबेलवासीहरूलाई पनि त्यसै गर्नेछ। तपाईँ यो कुरालाई मन पराउनुहोस् या मन नपराउनुहोस्, इतिहासमा पहिले नै यो घटनाको रेकर्ड भइसकेको छ कि कोरस महानले आफ्नो सेनापतिद्वारा बाबेलवासीहरूलाई बिल्कुलै त्यही गरे जस्तो कि ती बाबेलवासीहरूले यरुसलेमका मानिसहरूलाई गरेथे। मित्र, यो एउटा अचूक सिद्धान्त हो, नियम हो, व्यवस्था हो, जसले जे छर्छ त्यसैको कटनी गर्छ, जसले जे रोप्छ त्यसैको कटनी गर्छ। अनि मित्र, त्यहाँ त्यो समय आउन गइरहेको छ जब सम्पूर्ण नर्क यो संसारमा छोडिनेछ, जुन महान भयानक छ, वर्णनदेखि परको भयानक कुरा। म परमेश्वरलाई धन्यवाद दिन्छु कि स्वर्गीयमा परमेश्वर हुनुहुन्छ जो धार्मिकता र निसाबको परमेश्वर हुनुहुन्छ, र उहाँले पापको समाप्त गर्न गइरहनु भएको छ। उही समयमा म यस कुरामा धन्यवादी छु कि उहाँ कृपाको परमेश्वर हुनुहुन्छ। उहाँ मानिस जस्तो हुनुहुन्न, तर कृपालु हुनुहुन्छ। क्रुसले उहाँको प्रेमको प्रकट गर्दछ, यसले उहाँको पवित्रताको प्रकट गर्दछ। मेरो उद्धारकर्ताले मेरो पाप आफैमाथि बोक्नुभयो। परमेश्वरले मलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई मेरो स्थानमा मर्न दिनुभयो, किनभने उहाँले पापको दण्ड दिनै पर्छ अनि यसको दण्ड दिनु नै हुनेछ। ओ, आज अनुग्रहको दिनमा उहाँ कृपालु हुनुहुन्छ, तर यसमा तपाईँ धोकामा नपर्नुहोस्। वा पवित्र परमेश्वर र धर्मी परमेश्वर पनि हुनुहुन्छ। ती व्यक्ति जसले उद्धारकर्तालाई ग्रहण गर्दैनन्, जसले उहाँको अनुग्रहलाई लत्याउँछन्, जसले उहाँको कृपामा आफ्नो पीठ फर्काउँछन्, दण्डित हुनेछन्। त्यस्ता काम गराइको लागि यो 21 औं शताब्दीमा हामीसँग कुनै क्षमा याचना बनाउने कुरा छैन र बनाउनु हुँदैन, किनभने उहाँ हामीसँग धीरज हुनु भएको छ। उहाँ लामो समयदेखि अनुग्रही बनिरहनु भएको छ। के तपाईँ आफैलाई उहाँको त्यो महान कृपाको लागि, अनुग्रहको लागि उपलब्ध गराउनु भएको छ? के तपाईँ आफैलाई उहाँको त्यो कृपाको लागि उपलब्ध गराउन चाहनुहुन्छ? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिसको पीड़ा केवल शारीरिक मात्र होइन, तर आत्मिक र भावनात्मक पनि गहिरो हुन सक्छ भन्ने कुरा चाहिँ हामीलाई बताएको छ। र यो पनि हामीले बुझेका छौं कि यो अध्ययनबाट न्यायको चाहना गलत होइन, तर त्यो न्याय परमेश्वरको हातमा छोड्नु चाहिँ आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले बुझेका छौं।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन संग्रह 137:5-9 निर्वासनको पीड़ामा पनि सियोन प्रतिको अटल प्रेम देखाउँछ। उनीहरूले आफ्नो आत्मिकी घरलाई कहिल्यै बिर्सन चाहेनन्। मानव हृदयले बदला चाहन सक्छ, तर साँचो न्याय परमेश्वरले मात्र पूर्ण रूपमा गर्नुहुन्छ। उहाँको समय र तरिका सिद्ध हुन्छ भन्ने सत्यलाई यो अध्ययनको यात्राले हामीलाई सिकाएको छ।
1: यसले हामीलाई सिकाएको छ कि कठिन परिस्थितिमा पनि परमेश्वरप्रति विश्वास कायम राख्नु चाहिँ अत्यन्त आवश्यक रहेछ।
2: हो भाइ, परमेश्वरले हरेक आँसु देख्नुहुन्छ, हरेक पीड़ा बुझ्नुहुन्छ र उचित समयमा न्याय र सान्त्वना पनि दिनुहुन्छ भन्ने सत्य हामीले सिकेका छौं।
1: हजुर, साँच्चै हो नि दाई। र आजको दिनले हामीलाई सिकाएको छ कि कठिन समयमा पनि परमेश्वरप्रति निष्ठा राख्न, उहाँको न्यायमा भरोसा गर्न र आफ्नो हृदयलाई चाहिँ शुद्ध राख्नको निम्ति चाहिँ हामीलाई यो अध्ययनले चाहिँ सिकाएको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी पीड़ामा पनि परमेश्वरप्रति वफादार रहिरहेका छौं, कि हामी आफ्ना भावनाहरू उहाँको हातमा सुम्पिरहेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97-97

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097979797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: minute. Just a minute. We will return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: This is your radio. This is LMFM 89.6 MHz. 89.

बाँचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइबस्छु जहाँ जहाँ धाइन्छ। कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आइन्छ। अनि एक्लै सोध्छु झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नै मन लाग्छ, तर मलाई नै झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ, म साईको भनी एक्लै सोच्दै बसे मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ। म आफ्नै चित्त बुझौँ, अरू अरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ, केही हुन थाल्छ फेरि सबले भगवान् किन बुझ्छ। प्रार्थना गर्थे मुनि छोड्दै थियो।

तिमी हो कि मै मात्र हुँ अभागी, एक एकलाई भन्न मन छ मनमा केही नै नराखी, गलत म होइन आमा गल्ती मान्छु गरे छु, चढ्न मन मलाई नै छ बारम्बार म छरे छु, खुसी त गरेकै हो सके सम्म जस्तो लाग्छ, भाग्यको कमी हो कि छ यो मेरो खोटो।

सुझाव के तिमहरूलाई आफै बाँच्छु इच्छित के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झौलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति कति थिए मेरा त्यस्तो केही हुन्न थाल्छ भइदियो भने एकफेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानी खुसी खै कता हराउँछ आफन्त हरले निकै गर्दैछ भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बच्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै

देख्छु तर तिन थरीमा जन्म जीवन र मृत्यु प्रकृतिको यही तरिका जीवन के हो के सोध्नु जीवन जिउने कुरा हो बाटो त हिँड्नै पर्यो नयाँ होस् कि पुरानो देख्दैछु पाइला तर छापहरू मेटिँदैछ लुकाइराख्या सबै दागहरू देखिँदैछ घोटेको घोटे थाके दागहरू मेटिँदैनन् सबैले माग्छन् मलाई मलाई पर्दा केही दिँदैनन् संसार यो स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू नमिल्ने भए यो संसार छाडी जान्थे बरु आफ्नै हातमा खान्थे बरु मर्नु भन्दा अगाडि सबु

भावमा बदलिन सक्छ भावना हतारमा लिन निर्णय धैर्य एकछिन शान्त बसु सोच्न दिन्छु समय यदि म नै या नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म

गर्न सक्छन् गर्ने भन्ने मदत हो कहिले कस्तो आदत हो म आफै बाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोल्छु अब यी आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनी दे जुन लागेको थिएन ठिक मलाई मन्द थियो।

लाउनु भुल गर्ने त मै नै हुँ. मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू, सम्हाल्ने सकिन ती साथ दिने हातहरू, सुन्न नै चाहिन ती सुन्ने पर्ने बातहरू. दोषी म आफै हुँ, कसरी मलाई माफ गरू. भइदै हुन्थ्यो बापहरू, आँसु जान्थे उडेर, गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर. गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म.

सोचाइमा छ, धेरै हाँस्न ठिक्न यो भनाइ सोचाइमा छ, सासेसी रुन पर्छ सधैँ हाँस्न पाइन ल, रोएसी हाँस्ने पालो पनि आउँला होइन र, हिजो त रोए रोए आज किन रुनु म, गलतकै हुन्न रहेछ अलै फरक हुनुमा, उडी चन्द्र छुनु भन्छ किन छुनु चन्द्रमा, धरती के काम गर्छु छोड्छु धेरै सम्झना।

आँसुमा डुबेको लेख बुझे मैले यो जिन्दगी काटमा त्यो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने कहिले भुइँ

भित्र कता कता कस्तो भइरहेछ, म त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै हो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन झनै घाउ बढी।

पराई वाची शब्द जस्तो सेलैन मनको पीडा टुक्रा पारी बाँड्न मिल्ने गुलाबको हाँगा होइन भाँची अन्त्य सार्न मिल्ने परेव होइन माया समातेर छाड्न मिल्ने भावना टुकी होइन तेल थपेर बाँड्न मिल्ने म छैन अरू जस्तो हुन पनि छैन त्यो जुन तारा मलाई छुन पनि छैन अस्तैका जानीहरूको कमी छैन दुनियाँमा दुखे दुखो चित्त रुन पनि छैन रोएको होइन आमा सबलाई हँसाइरहेको छु सँगै रुनेर हाँस्ने बानी बसाइरहेको छु छेवैको छिमेकीले ठडाको छ कत्रो घर म भने भागको सानो झुप्रो सजाइरहेको छु के गर्ने के नगर्ने बसिरहेछु सोसी आस्तिन्छन् आशा गर्छु मनै मेरो दोषी गुनासो छैन तर हिँड्छु पीडा बोकी दसोटि हारे ठिक छ फेरि गर्छु कोसिस सम्हाल्छु आश्वासनले सबै कुरा ठिक हुन्छ रिस उठ्दा रिस देखाउँछु जो मेरो नजिक हुन्छ अमृत भनेर दिन्छन् हातमा पर्दा बिस हुन्छ कुराउँछन् सबले मलाई कुर्न पर्दा रिस उठ्छ स्वार्थ छ सबको मनमा कोही नि छैन विशुद्ध जसको साथ आशा गर्थे उही पो रहेछ विरुद्ध अब त शङ्का लाग्छ मने मेरो शत्रु हो कि कहिलेकै आफैदेखि आफैलाई नै रिस उठ्छ कमोला भन्थे दुःख झन् रफ्तारमा बढ्दैछ फरक तिमी र ममा सोचाइ हाम्रो अर्कै छ समस्या घट्दै छ त्यो पनि झन् बढ्दैछ सम्हालु कसरी मन भित्रै मर्दैछ अचेल त टोलाउँछु यी आँखा पनि झुक्किन्छन् वरिपरि सबेर्छु म बाहेक त खुसी छन् हुँदा त आफ्नै गर्छन् सबैजना झुम्मिन्छन् नहुँदा कोही नि हुन्न हुन्छ मात्र दुखी मन यो जीवन जिउन सिक्दा सिक्दै आधा जुनेको सबजना माथि हेर्छन् कसलाई मतलब मुनिको सब हुन्छ हुनेको नहुनेसँग बिलौना बाँकी छ ऋणहरू त्यो नि बिस्तारै तिरौला थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन थाहा छ त्यहाँ जानु हुन्न फर्की फेरि आउँछु किन हल्काबर सोच्छन् मलाई उत्तर मेरो यस्तो छ जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ रोएको जस्तो छ आँसुले आँखा पखाल्या रिसाको भनौँ कि बुझ्ने मान्छे नै नभएका वचन दिएर हिँड्छन् छैन तर निभाका झुकेर लाग्यो भन्छन् मैतिर त्यो निशाना विश्वासमै विश्व थाहा छ धोका दिन्छन् भनेर नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर अब त सक्दिन म केही गर्दिन कसैलाई जे गरे गरे हुन्छ यतातिर नहेर मैले जे भोगे सायद बुझ्दैन नि यो दुनियाँ यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा विश्वासमा धोका पाएँ मैले मान्छे चिनिन चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा म ठिक छु भनौ भने ठिक छ केही नि भएको छैन गलत छु भनौ भने गल्ती के हो थाहा छैन सायद म पनि म होइन म भित्र पनि म छैन मनले नि भन्छ अचेल म हुँ तर त होइन थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ मर्न मन छैन तर जस्तो तस्तो बाध्य छ सुनाउँछु मेरा पीडा सुन्दै लान्की भन्ने आशले सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्य छ अन्यलमा छु म आफै के छ भयो गडबडी आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी मन भारी भएको बेला घर लाग्दैन घरधरी म सोच्छु किन यस्तो हुन्छ मेरै भाग्यमा बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता झुटले नै जित्न खोज्छन् अघि नै छ सत्यता नभनु मनमै कुरा भनौँ भने कसले सुन्ला कसलाई के मतलब छैन सबजना छ नाच्ने धुनमा हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा सम्झिन मन लाग्दैन तर सक्दिनँ म भुल्न मलाई नि हेर्न मन छ कस्तो

0: केटाको कति चाहियो केटीको चाहिँ 32 गुण कहिले काहीँ उठ्छु आधा रातमा एकदम झस्केर भर्खर सपनामा मर्ने अरू होइन मैले हुँ हातको मोबाइलमै छु म नत्र हुन्छु निन्द्रामा दिन त ज्यान सक्थे तर अह दिन्न म आफ्ना नै जाली छन् दिन कुनै भिन्नता मनबारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात रहर त काबुकेकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोच्छ तर मुटु दुख्छ यो सधैँ मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोच्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के चाहिँ भनौँ जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्हाल्या छु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाए त्यही पनि थाहा छैन कसरी म नै दोषी भई कहिले काहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु धकल्न पर्दैन अब म आफै नै ओर्लिन्छु फोर गर्दै हेर्छन् सबै केही न भनी सोधिदिन्छु फेरि नि म नै गलत अरू ठिक म दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरू फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिन्जडा सोचेको केही भएको छैन भाचु समयको दास झरेर पात पलायो पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउदो लास जिन्दगी के नै रहेछ जन्मे बाँच्यो मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त सासल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय फाला फाल्छ खै किन हुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन मिलाई बनाउ त्यसलाई वाक्य जीवन एउटा यात्रा छोड्नु हुन्न हिँड्न थाक्दा जिन्दगी के नै रहेछ कहिले लाग्छ हो यो रैला हुर्केछु कति छिटो हिजै तला गाथे भैस कसैको दाजुभाइ छ कसैको कोही हुन्न कतिलाई सबले चिन्छन् कति कथामै गुमनाम हिजो चाहिँ लाग्छ मेरो छेउमा मेरो साथी आज ऊ गयो माथि यो संसारलाई त्यागी कति गुमाए मेरा साथी सुन सबैलाई सम्झ्याछु म आउँदा ठाउँरा दिनु नत्र मसोस भन्द्या छु मलाई नि थाहा छ एक दिन जाने पर्छ त्यो ठाउँमा कोही हुन्न अमर पृथ्वी गरामी पाउना सबै थाहा पाउँदा पाउँदै किन लाग्छ कच्चा छु म हाँसोको माहौल हुन्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोधो नासु खुसी कोही हाँसेरे मर्छन् कोही चाहिँ बच्च नासु पुसी चाहिँदैन हिरा मोती चाहिँदैन झुटको खेती चाहिन्छ मात्र सम्झनामा मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदैछु खुसी सुके गर्थे मने नभए आसानी बाँकी हुन्न यो शरीर नै नरहे अरूलाई बालै दिन्न केही भन्दिन अब हेर सबै कर्मको खेल भविष्य पार्छ सुनौलो कमजोरी सबमा हुन्छ कमजोर कोही नै हुन्न हो अरूले गर्दा चिप्पो मैले गर्दा भुल्किन मनमा रिस राख्दिन म घाउदेको चाहिँ भुल्दिन हारेर हार्दिन म हारमा पनि देख्छु जित हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु ठिक सपना छ नजिक्न आत्ति गर्नु छ प्रयास सपना मरे होला
1: 89.6 megahertz.

0: रेनबो
1: लटिन छ सबैले सोच्ने आफ्नै बारेको म त आफ्नो मान्छे सोचे मात्र दुःख बाँडेको गलत पाइला चालेको माया चाहिँ तेलमा तारेको अब सँगै जिउने हाँस्ने इच्छा माया मारेको गति तिम्रो होइन यो सब गति मेरै हो तिमीलाई त्याग्न नसक्ने र मात्र माया धेरैको यो मन चाहिँ निकै कमल हो आँसु सँगै अलगको तिमीलाई के मन पर्थ्यो र म त काट्ने सडक हो
2: त्यो हाम्रो अन्त्य दिनको सपना धेरै जान्थ्यो तर मात्र एकै दिनको

आए कर तिमी चोते मेरो मन प्रति दिउला पोरु पन चाहियो तिमलाई धन कति बिहे गरी एक बुढा बुढी हामी दम्पति एक दिन कसो नकम पासपोर्ट दुई चार महिना गरे मेन पर्मा भाग तोड लौन भिजा झर्यो रिङ खोज्ला

Money Check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भोटेको सिबाडीमा 64 करोड़ बराबरको खानेपानी आयोजनामा क्षति। बाढ़ी पीड़ित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गरिने प्रधानमन्त्री शाहको भनाई। विभिन्न जलविद्युत आयोजनाको सुरुङहरूमा लेदो पन्छाएर खोजी र उद्धार कार्य आज पनि चल्दै। देशैभर मनसुनीको वायुको प्रभाव कायमै। आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना। काठमाडौँ उपत्यकामा दैनिक 35,000 सिलिण्डर पठाइँदै युक्रेन विरूद्धको आक्रमण 3 दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासको लगातार 2 जित। लम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब रु 64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। ती आयोजनामा मात्रै रु 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको हो। विभागका प्रमुख एवं महानिर्देशक कमल राज श्रेष्ठको अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने अझै पनि जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएको क्षेत्र नागरिकहरूलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले आपतकालीन र दीर्घकालीन योजना अगाडि बढ़ाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवापूर्ण संचालन र क्षतिग्रस्त संरचनाको मरमतलाई प्राथमिकतामा दिएको महानिर्देशक श्रेष्ठले बताउनु भएको हो। विभाग अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मरमत र पुनस्थापना, प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ। राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई सरकारले अस्थायी आश्रय, स्वास्थ्य सेवा, राहत र आवश्यक सहयोग उपलब्ध गराइरहेको बताउनु भएको छ। नुवाकोटको विदुर 10 बेत्रावतीबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरिएका 64 वर्ष चन्द्रिका श्रेष्ठको उद्धार गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले खोज र उद्धार कार्य अझै पनि जारी रहेको बताएका छन्। उहाँको अनुसार बाढ़ी प्रभावितबाट देवीघाट ज्येष्ठ नागरिक संरक्षण र अध्ययन प्रतिष्ठानका ज्येष्ठ नागरिक मध्ये 7 जनालाई काठमाडौँको मैयापी स्थित नेपाल सिनियर केयर र 17 जनालाई नुवाकोटको इनारपाटी स्थित कृष्ण प्रामी मन्दिरमा आपतकालीन आश्रय दिइरहेको छ। उहाँहरूका लागि व्हील चेयर तथा वकरको व्यवस्था गर्नुको साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराएको प्रधानमन्त्रीले बताउनु भएको हो। प्रधानमन्त्री शाहको अस्थायी बसाईलाई समेत सकेसम्म छिटो बनाउँदै बाढ़ी पीड़ित ज्येष्ठ नागरिकका लागि छुट्टै सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। भटेकोसी बाढ़ीका कारण रसुवा र नुवाकोटको विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोज र उद्धार कार्य निरन्तर गरिएको छ। मुख्य गरी टनेलमा खोज र उद्धार गरी भइरहेको नेपाली सेनाले जानकारी दिएको हो। रसुवागढ़ी जलविद्युत आयोजनामा त्रिशुली 3A, त्रिशुली 3B र त्रिचिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै अन्य विज्ञ सहितको टोली आज पनि खोज उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। हिजो रसुवागढ़ी जलविद्युत आयोजनामा विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3 आयोजना सुरुङभित्र फँसेको उद्धारका लागि सेनाका 75 सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञहरूको संयुक्त टोली खोज उद्धार कार्यमा तीव्र पारिरहेको छ। त्रिशुली 3B सेना 89 जना, गैरी सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र
जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टनेलको अडिट त दुई टनेलबाट एक्सकाभेटर लैजान सक्ने बाटो सफा गरेको छ। सिलिमेटी जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 150 मिटर भित्रसम्म खोजी गरिसकेको छ। त्यहाँभित्र जाने गरी टोलीले काम पनि गरिरहेको छ। माथिल्लो त्रिशुली एक हाकु सुरुङको 250 मिटरबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो सिंह नागरिकको लु हाइताउको जीवितै उद्धार समेत गरिएको थियो। हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यूनचापीय रेखा सर्दर स्थान भन्द उत्तरतर्फ रहेका छन्, जसको प्रभावले देशैभरका साधारणतया यति बेला बादल लागिरहेको छ भने कतिपय ठाउँहरूमा सिमसिम पानी परिरहेको छ र कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही ठाउँहरूमा तथा पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै धेरै भागका कोशी, बागमती, गण्डकी प्रदेशका तराई भागका केही स्थानमा र मध्य प्रदेशको थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ भने आज राति देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेश लगायतका अन्य ठाउँहरूमा पनि आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेशको केही ठाउँहरूमा चट्याङ सहित यो रातिको समयमा मध्यम वर्षाको सम्भावना पनि रहेका छन्। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएको छ। कृष्णभीर सहित पृथ्वीराज मार्ग विभिन्न खण्डमा सड़क

सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाटै सिलिण्डर भरेर पठाउन थालिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले सितुवन मकवानपुर बारा पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरिएको जानकारी दिनुभएको हो। नेपाल आयल निगमले उपत्यका बाहिर पनि सिलिण्डर भरेर ल्याउने अनुमति दिएपछि बाहिरबाटै वैकल्पिक मार्गबाट ढुवानी शुरू गरेर सिलिण्डर पठाएको अध्यक्ष चन्दले बताउनु भएको हो।

0: खेलमा नै मधेस वरियासलाई 3-1 ले हराएको थियो। हिजै भएको खेलमा थ्रिलिङ खेलमा काठमाडौँ रेडर्सले मधेस वरियासलाई 3-2 को 14 सेटमा हराएर विजय शुरूआत गरेको छ भने एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछ। पहिलो खेल अन्नपूर्ण स्पाइकर्स किङ्स र काठमाडौँ रेडविस पनि दिउँसो 4 बजेबाट शुरू हुने भएका छन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य मुख्य शीर्षक पुनः पटक। घटेको बाढ़ीमा 64 करोड़ बराबरको खानेपानी आयोजनामा क्षति। बाढ़ी पीड़ित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गरिने प्रधानमन्त्री शाहको भनाई। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लिदो पन्छाएर खोजी र उद्धार कार्य आज पनि चल्दै। देशभरमा मनसुनी वायुको प्रभाव कायमै। आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना। काठमाडौँ उपत्यकामा दैनिक 35,000 सिलिण्डर पठाइँदै युक्रेन विरूद्धको आक्रमण 3 दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्मार्ट्सको लगातार दोस्रो रोजी। बिहान 9 बजेको समाचार सकियो। हरको समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यी 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो ला
8: ल ल मरे के हो?
7: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं।

0: र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
5: Elambu FM 89.6 MHz.
6: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुने

0: को सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: Minutes on Minutes. We return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Sangha Subari Nagarpalika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga, Sugari Nagarpalika 5, Singapore.
5: Eva, Soutara Bazar aunu bacha. Agi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khojima hununcha ba?
6: Kyaunu nani, chhora ko bihe pani aihalyo. Bihe ko lagi aakarshak bharpardo ra bishwasilo gargahana ko pasal kaha hola bhanera khojdai chhau nani.
5: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: एलम्बु एफएम 89.6 MHz।
3: ओ या
4: आउ
3: या सिगार चागुले खाजिग मंगरेन जों जोंले बेंसु बमी बगल
4: आई ओले ताई सोट खालानो आजापा क्यों ताबा
3: आबीबा मंगरे संगरे प्लोक लदो शागी लोले
4: आबीबा।

time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: खै यार आफै प्लान बनाउँछु आफै लेटाउँछु भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साथी स्पाइसी आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरलाई मनपर्छ नि है
0: लुगा राम्रो अरे के गर्नु मान्छे मन पराउनु पर्यो नि
2: मान्छे त म मन पराउँछु के गरे वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ अनि त्यसपछि हामी सबजना बे भोज खानुपर्छ है
3: आएर हेर
4: के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थिएँ भित्र जाने होइन आज कति राम्रो

0: आज दादा नमस्कार. यसले बाहिर केटी जिस्काइरहेको थियो
1: के रे आरजीको गाउँमा आएर केटी जिस्काउने है. त्यो पनि आरजीलाई थाहा छैन. भन भन भन सोध सोध सोध तेरो कति चिलो भए छ रे दिदी.
0: यसलाई कुरकुरे पैसाले क्वार क्वार गरिरहेछ हजुर.
1: तेरो समस्या त मैले बुझेँ हेर. तर साला तेरो कुरकुरे पैसालाई त्यसले गलत ठाउँमा युज गरिस् भने तेरो उडाइदिन्छु. विचार गर त भाग भाग फुट फुट.

जानियो रातमा तिमी छैनौ मेरो साथमा, हातमा फुटुली चलाइरह्यो एकलाई छटपटी बखाटमा, बातमा फुली रहन्छु तिम्रै सधैँ, आफूसँग फुली रहन्छु सधैँ सधैँ, उसको पछि आफू पछि एकतिर फकनी नरुति मेरो कता गई।

0: just a minute. We will return back. Return back.
1: Subha Prabhat Guru Ama.
2: Subha Prabhat. Bossa. आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो।

0: प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

मेरो जन्म तनहुँको गुरुङ गाउँमा, गुर्सेनी असाध्यै मन पर्ने, आफू बाहुन परियो, उर्मिलासँग लसपस छ है भनेर कुरा काट्थे गाउँलेहरू। आजको यो रात हामी गाउँ छोडेर भाग्ने योजनामा थियौं। आठ कक्षा पढ्दा देखेको लभ थियो मेरो, कुनै दिन यो समाजले स्वीकारेछ भने न फेरि गाउँमै आमलाई भनेर उनीलाई फकाएको थियो। उनीकै घरमा पूजा थियो आज, कसैलाई नभने एक बिहानै भागियो, तर सोल्टा सोल्टिनीहरूसँग आज निकै रमाइलो पनि भयो।

0: இளம்பு பிரேக் டைம்.
1: ओस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन.
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ.
8: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
9: नमस्ते. कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
7: हस् म्याडम.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
10: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्.
12: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौ न हजुर.
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ.
3: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
15: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक.
16: हाम्रा सेवाहरू:
17: स्टेशनरीका सम्पूर्ण सामानहरू,
16: फोटोकपी प्रिन्ट,
17: कलर प्रिन्ट,
16: पीवीसी आईडी कार्ड,
17: सबै प्रकारका खेलकुद सामग्रीहरू,
16: सबै तहको तथा विभिन्न पुस्तकहरू,
17: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
16: ट्रफी,
17: मायाको चिनो,
16: मेडल,
17: फ्रेम,
16: जर्सी सेटहरू तथा प्रिन्ट,
17: सब्लिमेसन प्रिन्ट,
16: जर्सी प्रिन्ट,
17: कस्टमाइज कप प्रिन्ट,
16: मेटल फोटो प्रिन्ट,
17: प्रोप्राइटर
16: प्रकाश श्रेष्ठ,
17: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
16: कन्ट्याक्ट नम्बर 9841924274.
18: आफ्ना
13: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड। तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवा स्थित भोटिकोसी नदीमा 1341 जनाको शव फेला, 4044 जना अझै बेपत्ता। सिलमी जलविद्युत योजनाको सुरुङमा 6 जना फँसिरहेको सूचना, उद्धार कार्यको लागि टोली खटियो। जाजरकोट भूकम्पका 188 घर प्रभावितहरूलाई निजी आवास अनुदानको पहिलो किस्त पठायो। क्यासिनोबाट गाउँपालिकाका अध्यक्ष सहित इन्स्पेक्टर सहित 8 जना पक्राउ। इण्डोनेसियामा ज्वालामुखी विस्फोट, जकर्ता विमानस्थलका 100 उडान प्रभावित। र भूटानमा जारी सेन्ट्रल एसिया भलिबल संघका भावीज भलिबलमा भावना र सुनिताको जोड़ी फाइनलमा। लम्बू खबरको शुरूमा स्थानीय खबर। रसुवाको भटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाहरूको प्रारम्भिक विवरणको अनुसार करिब ₹64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 वटा खानेपानीको आयोजनामा क्षति पुगेको छ र ती आयोजनहरूमा मात्रै 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमल राज श्रेष्ठको अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 र रसुवाका 8 वटा आयोजनामा क्षति भएको छ। बाढ़ीबाट क्षति पुगेको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएको क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना पनि अगाडि बढ़ाएका छन्। राष्ट्रिय खबर। रसुवा स्थित भटेकोसी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरूष र 493 जना शव चिन्न नसकेको अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ र उहाँको अनुसार अझै पनि 4044 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरूष 2,863, महिला 575 र विदेशी नागरिकतर्फ पुरूष 269 र महिलातर्फ 332 र अन्य 5 जना रहेको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ। भटेकोसीमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त छिलिमी जलविद्युत आयोजनाको सुरुङभित्र 6 जना फँसिरहेको बताएको छ। सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेको अनुसार सिलिमीको सुरुङभित्र 6 जना फरा फँसिरहेको जानकारी प्राप्त भएको हो। सुरुङभित्र मानिस फँसिरहेको सूचनापछि उद्धारका लागि सुरक्षाकर्मी खटिएका छन् र सुरुङभित्र फँसिरहेकाहरूको यकिन अवस्था थाहा हुन सकिएको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघको संस्था नेपाली पानीका अनुसार बाढ़ीपछि सिलिमीबाट 6 जना सम्पर्कविहीन छन् र साइट कार्यालयमा 71 जना कार्यरत रहेकोमा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको पनि पानले जनाएको छ। भूकम्पबाट प्रभावित जाजरकोटका 188 लाभग्राहीहरूलाई निजी आवास पुननिर्माणका लागि सरकारको पहिलो किस्त रकम पठाएको छ र आवास पुननिर्माणका लागि सम्झौता गरेका लाभग्राहीहरूलाई प्रति घर धुरी 50,000 रूपियाँको दरले पहिलो किस्त उपलब्ध गराएको छ। सम्झौता सम्पन्न गरिएका लाभग्राहीको बैंक खातामा अनुदान रकम भुक्तानी गरिएको जानकारी दिएको छ र विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनर्स्थापन अनुदानको दोस्रो संशोधन कार्यविधि 2083 अनुसार आवास निर्माणका लागि सम्झौता गरेपछि लाभग्राहीको खातामा पहिलो किस्त रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ।
पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले निजी आवास निर्माणका काम अगाडि बढ़नुपर्नेछ। आवास निर्माण र फ्लिन्थ लेभलसम्म सम्पन्न भएपछि सम्बन्धित प्राविधिकबाट निर्माणको स्थलगत जाँच गरिनेछ र प्राविधिक जाँचपछि निर्माण सम्पन्न भएको पुष्टि भई प्रतिवेदन स्वीकृत भएपछि कार्यविधि अनुसार लाभग्राहीले दोस्रो किस्ता अनुदान रकम प्राप्त गर्नेछन् र भूकम्प प्रभावित निजी आवास पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यका साथ लाभग्राहीसँग सम्झौता गर्ने र किस्ताका रूपमा पनि अनुदान रकम उपलब्ध गराउने प्रक्रियालाई अगाडि बढ़ाएका छन्। वीरगंज स्थित एक क्यासिनोबाट प्रहरीले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी अधिकारी सहित 8 जनालाई पक्राउ गरेको छ। पक्राउ भनेको पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव पर्साकै इलाका प्रहरी कार्यालय पोखरीका प्रहरी निरीक्षक इन्स्पेक्टर प्रदीप पौडेल लगायतका रहेका छन्। वीरगंज महानगरपालिका वडा नम्बर 14 गण्डक स्थित क्लर्स रिसोर्टमा रहेको गोल्डेन फिगर गेमिङ जोन क्यासिनोमा शनिबार राति प्रहरीले छापा मारेर यादव र पौडेललाई सहित 8 जनालाई पक्राउ गरेको छ। उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरीलाई उक्त सूचना प्राप्त भएको थियो र उक्त सूचना हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक एसपी पवन भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले क्यासिनोमा छापा मारेको थियो। त्यसक्रममा प्रहरीले क्यासिनोमा जुवा खेल्ने र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न क्यासिनोका कर्मचारी सहित 8 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादव, प्रसौवा गाउँपालिका वडा नम्बर 6 30 वर्षीय चन्दन साहानी, वीरगंज महानगरपालिका वडा नम्बर 11 39 वर्षीय ओमप्रकाश बैठ, इलाका प्रहरी कार्यालय पोखरीको कार्यरत प्रहरी निरीक्षक स्याङ्जाको हरिनरस, गाउँपालिका वडा नम्बर 7 36 वर्षीय प्रदीप पौडेल रहेका छन्। पक्राउ परेका 8 जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़दै गएपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक रूपमा औषध 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीले बताएको छ। कृष्ण भीरबाट पृथ्वी राजमार्गका विभिन्न सड़क खण्डहरूमा अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँबाटै सिलिण्डर भरेर पठाउन थालिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवागन चन्दका अनुसार काठमाडौँ उपत्यका ग्यासको अभावलाई मध्य हटाउन उद्योगीले चितवन, मकवानपुर, 12 वर्ष लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँमा पठाउने गरिएको छ। खबरमा अब विदेशको खबर। इण्डोनेसियाको चर्चित माउन्ट अनाक क्राउड ज्वालामुखी गएको शक्तिशाली विस्फोटका कारण राजधानी जाकर्ता स्थित देशका मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ र ज्वालामुखीबाट निस्किएको बाक्लो खरानीको बादल आकाशमा फैलिएपछि उत्पन्न गम्भीर सुरक्षालाई जोखिमका कारण यो आपतकालीन कदम चालिएको छ र यति बेला विस्फोटकबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी 200 भन्दा बढ़ी उडान प्रभावित भएका छन्। इण्डोनेसियाली यातायात मन्त्रालयको अनुसार ज्वालामुखीबाट निस्किएको खरानीको बाक्लो बादल विमानस्थल आसपासको आकाशमा फैलिएपछि सुरक्षा सतर्कता अपनाउँदै जाकार्ताको सोहेकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। स्थानीय समयअनुसार बिहान 1:30 बजेदेखि 9:30 बजेसम्म बन्द गरिएको हवाई सेवा अवरोधका कारण करिब 22,798 भन्दा बढ़ी यात्रुहरू मार्गमा परेका छन्। खबरमा अब खेल खबर। भूटानमा जारी स्रेन्टल एसिया भलिबल संघका अभावीज भलिबल ट्रमा महिलातर्फ टूरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोड़ी फाइनलमा पुगेको छ। आइतबार सम्पन्न सेमी फाइनलमा यो टोलीले जोड़ीले भारतका रेवती र सविताको जोड़ीलाई 25-15

सिलिमी जलविद्युत आयोजनाको सुरुङमा 16 जना फसी रहेको सूचना, उद्धार टोली खटियो। भूकम्पका 188 प्रभावितहरूलाई निजी आवास अनुदानको पहिलो किस्त पठायो। क्यासिनोबाट गाउँपालिकाका अध्यक्ष र इन्सपेक्टर सहित 8 जना पक्राउ। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा सतर्कता अपनाउन आग्रह, विमानस्थलका 100 उडान प्रभावित। र भूटानमा जारी सेन्ट्रल एसिया भलिबल संघका आभाबीच भलिबलमा भावना र सुनिताको जोडी फाइनलमा। मध्याह बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त।
0: बा
2: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: New Arlico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arlico Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Arlico @gmail.com. Contact 011-620-326-9860-982293. New Arlico Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagarpalika 5, Sindhupalcho.
4: Elambu FM 89.6 MHz.

भने

0: मायालो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: म त यार सरोजलाई भेट्न आएगा।
2: सुन्न, म सन्डे अस्ट्रेलिया जाँदैछु, सो स्याटरडे भेटौँ न ल हामी।
1: ए हो र,
2: अब फेरि कहिले भेटिन्छ थाहा छैन, सो भेटौँ है।
1: ल यार भेटौँला नि।
2: ल ल, सी यु, बाई।
1: ल यार, सी यु।
3: कोसँग बोल रहा हो?
1: ए साइना।
3: साइना किन?
1: ए त्यो अब्रोड जाँदैछ कि, अनि सबैजना भेटौँ न भनेर छ स्याटरडे।
3: भाइ भेट्नु पर्दैन।
1: किन र?
3: कस्तो किन? मैले भने त नजाने मान्छे किन भेट्ने?
1: मैले आउँछु भनिसके त।
3: कस्तो आउँछु भनिसके? मैले भने त नभेट भनेर। ल भेट तिमी, अबबाट मसँग नबोला।

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ज
2: पहिले मायामा विश्वासी थिएन, तिमीलाई भेटेपछि यो मायामा विश्वास बढिरहेको छ।
3: आज भोलि छिटो माया गरेर फसाउनेहरू धेरै छन् यहाँ, तर तिमी त्यस्तो छैनौ।
4: म मेरो साथी जनी तिमीसँग बिताउन चाहन्छु, के छ तिम्रो विचार?
5: म पनि तपाईँसँग साथै जुनी बिताउन चाहन्छु।

0: ए तिमीहरू यहाँ पो छौ? हामीलाई त फसायो फसायो, अब यिनीहरूलाई फसाउन लागेको?
1: यिनीहरू एक नम्बरका धोकेबाज छन्। यो गाडी पनि यिनीहरूको होइन, भाडामा ल्याएका हुन्।
2: एकछिन, केटा हो गिल्टी फिल नगर, यी केटीहरू यस्तै हुन्। मलाई त पालै पुलो फसायो, अब पालो चाहिँ मर्छ।
3: दाई, मेरो गाडीको भाडा
4: मान्छेको यहाँ क्लिन फ्लप भइसक्यो यार,
5: भाडा चाहियो।

0: दाजु
1: हैं दे खुट्टा दुबी सके के
0: ए उठाइ दे दाजु हामीले त सुने थे तपाईं त यहाँ जलपरी पनि पार्नु हुन्छ रे दाजु यसो हामीलाई पनि मिलाइदिनु के

0: दाजु गयो त, फेरि बोलाइदिनु न
1: एउटै गीतमा कचडी बोलाउनु हो
0: प्लिज के दाजु।
1: तो आप इधर से कर रहे हैं क्या जिम?
2: Wait just a minute, we'll return back, return back.
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर
13: त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
13: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मानसिक समस्याबाट बच्ने उपायहरू।
15: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
17: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
15: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
17: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
15: असल साथीहरूसँग मात्रै संगत गरौं।
17: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
15: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
17: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: You are listening to Hello FM 89.6 MHz. 89.6 MHz. MHz.
19: जहिले लेट गर्छ यार यो बिना। बिना आयो।
20: हाय। खै त सरोज?
19: सरोज त शीतल छाया मुनि।
20: किन कसो साद? ए आदि आयो।
19: ऊ आयो।
20: ला ला
19: ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला

0: तपाईँ घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन
1: हिन्दू क्लासमा

यो हस्टेलमा पढ्न आएको किन पढ्न आएको आइन्दा तिमीहरूले यसको हर्च गर्यो भने तिमीहरूको प्यारेन्टले बोलाएर सिधै रेस्टियो गर्छु कुरा बुझ्यौ बस निकै मात्रैमा

0: ल छोरीहरू, तिमी दिदी बहिनीलाई हेर्न भने अमेरिकाबाट ग्रिन कार्ड होल्डर केटाहरू आउँछ। हेर्दा ह्यान्डसम पनि छन्। यो चाहिँ तिमीहरूलाई मनपर्छ कि?
1: ठिकै छ, हेर्दैमा के बिग्रिन्छ र अमेरिकन बाबुहरूलाई।

0: अनि अर्को खुसीको कुरा, हामी नेपालमै पर्मानेन्टली बस्दैछौँ नि।
1: Time check. It's 2 PM. अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: just a minute. We will return back. Return back.
1: लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राजधानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: क्या खतरा समाचार आइसक्यो?
7: बाप रे,
6: अब चाहिँ के हुने हो?
8: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। परराष्ट्र मन्त्री खनाल र कोरियाका परराष्ट्र मन्त्री छोबीच भेटवार्ता। बाढ़ी प्रभावित क्षेत्रमा हैजाको जोखिम। 21,000 डोज खोप पठाइयो। रसुवा स्थित भोटेकोसी नदीमा 1341 सबफेला। 4044 अझै बेपत्ता। चिलिमे जलविद्युत आयोजनाको सुगमा 6 फसिरहेको सूचना। उद्धार टोली खटियो। जाजरकोट भूकम्पका 188 प्रभावितलाई निजी आवास अनुदानको पहिलो किस्ता पठाइयो। वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण। 87,000 सिलिण्डर काठमाडौँ भित्रिए। टेलिभिजन प्रस्तोता 39 वर्षीय खलिफा सहित 12 मृत्युदण्डको फैसला। र नेपाल एक खेल अगावै एसीसी प्रिमियर कपको सेमी फाइनलमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब रू 64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजना क्षति पुगेको छ। ती आयोजना मात्रै रू 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमल राज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले आपतकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मरमतलाई प्राथमिकता दिएको महानिर्देशक श्रेष्ठले बताउनु भएको छ। विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मरमत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा हालै आएको विनाशकारी भुटेकोसी बाढ़ीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत 26 अगस्तमा भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर निकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलीफ टीम पठाउनु भएकोमा गणतन्त्र कोरिया सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले बाढ़ी पीड़ित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत ध्यान धन्यवाद व्यक्त गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढ़ेपछि हैजा विरूद्धको 21,000 डोज खोप रसुवा पठाइएको छ। भोटेकोसी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका सहयोगमा प्राप्त 21,000 डोज खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। सोही अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढ़ाइएको स्वास्थ्य अधिकारीहरूको भनाई छ।
रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएकाहरूको मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरूष तथा 493 शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै 4044 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरूष 2863, महिला 575 तथा विदेशी नागरिकतर्फ पुरूष 269 र महिला 332 र अन्य 5 जना रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा विपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1037 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको छ। बाढ़ीपछि हालसम्म 9151 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3098 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यसै गरी मृतक 1286 जना तथा मृतकका आफन्त 1186 जना गरी 2772 जनाको डीएनए नमूना संकलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको शनाखतका लागि डीएनए नमूना संकलनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्रवक्ता काफ्लेले बताउनुभयो। भोटेकोशी बाढ़ीपछि ठूलो मानवीय क्षति भएको छ। बाढ़ीमा परि बेपत्ता भएकाको खोजी उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी सहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 6 जना फसिरहेको बताएको छ। सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङभित्र 6 जना फसिरहेको जानकारी प्राप्त भएको हो। सुरुङभित्र मानिस फसिरहेको सूचनापछि उद्धारका लागि सुरक्षाकर्मी खटिएका छन्। सुरुङभित्र फसिरहेकाहरूको यकिन अवस्था थाहा हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल इपानका अनुसार बाढ़ीपछि चिलिमेबाट 6 जना सम्पर्क छन्। साइट कार्यालयमा 71 जना कार्यरत रहेकोमा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इपानले जनाएको छ। भूकम्पबाट प्रभावित जाजरकोटका 188 लाभग्राहीलाई निजी आवास पुननिर्माणका लागि अनुदानको पहिलो किस्ता रकम पठाइएको छ। आवास पुननिर्माणका लागि सम्झौता गरेका लाभग्राहीलाई प्रति घरधुरी 50,000 रूपियाँका दरले पहिलो किस्ता उपलब्ध गराएको हो। सम्झौता सम्पन्न भएका लाभग्राहीको बैंक खातामा अनुदान रकम भुक्तानी गरिएको जनाएको छ। विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनर्स्थापना अनुदान दोस्रो संशोधन कार्यविधि 2083 अनुसार आवास पुननिर्माणका लागि सम्झौता गरेपछि लाभग्राहीको खातामा पहिलो किस्ता र रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ। पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीको निजी आवास निर्माणको काम अघि बढ़ाउनु पर्नेछ। आवास निर्माण प्लिन्थ लेभलसम्म सम्पन्न भएपछि सम्बन्धित प्राविधिकबाट निर्माणको स्थलगत जाँच गरिनेछ। प्राविधिक जाँचबाट निर्माण सम्पन्न भएको पुष्टि भई प्रतिवेदन स्वीकृत भएपछि कार्यविधि अनुसार लाभग्राहीले दोस्रो किस्ता अनुदान रकम प्राप्त गर्नेछन्। भूकम्प प्रभावित निजी आवास पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले लाभग्राहीसँग सम्झौता गरेर किस्तागत रूपमा अनुदान रकम उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाइएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो गई बाटो अवरूद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ। नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाण्डुका उद्योगको ग्यास सिलिण्डरहरू तराईका विभिन्न उद्योगमा रिफिल गरी काठमाण्डु ल्याएर बिक्री वितरण भइरहेको छ। निगमका अनुसार बाढ़ पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरी जिल्लामा रहेका 16 विभिन्न ग्यास उद्योगमा सिलिण्डर रिफिल गरिएको छ। भदौ 18 गते 24,494 सिलिण्डर, भदौ 19 गते 34,134 सिलिण्डर र भदौ 20 गते
29,249 सिलिण्डर गरी 3 दिनको अवधिमा कुल 87,877 सिलिण्डर रिफिल गरेर काठमाडौँ भित्राइएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। इजिप्टकी टेलिभिजन प्रस्तोता सारह खलिफा सहित 12 जनालाई लागू औषध सम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ। सरकारी स्वामित्वको समाचार पत्र अल अहरामका अनुसार उनीहरू लागू औषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले अपराधी

0: भन्दा मृत्यु हुनेको संख्या 12 पुगेको छ। घटनामा 7 जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले जनाएको छ। कुर्गिस्तान प्रान्तको सनन्दाज काउन्ट्री र हमेदा प्रान्तको हमेदान काउन्ट्रीलाई जोड्ने अन्तर्प्रान्तीय सड़कमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि इन्धन ट्याक्टरमा भीषण आग लागि भई विस्फोट भएको बताइएको छ। किर्गिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्स अन्तर्गतको आपतकालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाइकलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारी साधनमा समेत आग लागि भएको जनाएको छ। अब खेलकुदको खबर। नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। केही बेर अघि सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमी फाइनलमा पुगेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाउँदै पूरा गरेको थियो। त्यसअघि मलेसियाको कलमपुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया 49.2 ओभरमा 190 रनमा अल आउट भएको थियो। नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट लिए। ललित राजवंशीले 2 तथा गुलशन झा र शेर मल्लले 1-1 विकेट लिए। नेपालले पहिलो खेलमा बराइनलाई 7 विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङ विरूद्ध खेल्नेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। परराष्ट्र मन्त्री खनाल र कोरियाका परराष्ट्र मन्त्री छोबिज भेटवार्ता। बाढ़ी प्रभावित क्षेत्रमा हैजाको जोखिम 21,000 डोज खोप पठाइयो। रसुवा स्थित पोटेकोशी नदीमा 1,341 सफेला 4,044 जना अझै बेपत्ता। सिनेमे जलविद्युत आयोजनाको सुरुङमा 6 जना फसिरहेको सूचना। उद्धार टोली खटियो। जाजरकोट भूकम्पका 188 प्रभावितलाई निजी आवास अनुदानको पहिलो किस्ता पठाइयो। वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण। 87,000 सिलिण्डर काठमाडौँ भित्रिए। टेलिभिजन प्रस्तुता 39 वर्षीय खालिपा सहित 12 जनालाई मृत्युदण्डको फैसला। र नेपाल एक खेल अगावै एसीसी प्रिमियर कपको सेमी फाइनलमा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस्त, नमस्कार।
1: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नु।

0: पर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र?
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेडल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Time check. It's 4 PM.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर। यति बेला तपाईँहरूकै उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना कन्दरा जता सुकै यति बेला हामी यहाँहरूकोमा आजमा आइसकेका छौँ। हरेक दिन यस्तै प्रहरमा हामी आउने गर्दछौँ अपरान्नको होइन अपरान्नको 4 बजेदेखि 5 बजेसम्म एक घण्टा अवधि भएर हामी तपाईँहरूको बीचमा रहेर भला कुसारी गर्ने गर्दछौँ। आज पनि हामी आइसकेका छौँ, अपरान्नको समय छ अनि खाजा नास्ता तपाईँहरूले लिनुभयो त पक्कै लिनुभयो होला, लिनुभएको छैन भने समयमै लिनुहोला पनि भनेर भन्न चाहन्छु। कार्यक्रम प्रतिभाको डबली साताको 6 दिन आउने गर्दछ। आइतबार बाहेकका दिनहरूमा हामी यहाँहरूको माझमा शनिबार बाहेकका दिनहरूमा चाहिँ हामी यहाँहरूका माझमा आइतबारदेखि शुक्रबारसम्म अपरान्नको 4 बजेदेखि 5 बजेसम्म हामी आउने गर्दछौं आइरहेका छौं। यति बेला तपाईँले हामीलाई सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत यहाँहरूले दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली सरलाई लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर यहाँहरूले चाहिँ विश्वभर रहेर एकैसाथ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। जति पनि हामीलाई सामाजिक सञ्जालद्वारा चाहिँ सुनिराख्नु भएको छ भने कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा यहाँले कमेन्ट जनाउन सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ। साथीहरू पनि भन्छु कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले यस बसाईमा तपाईँले चाहिँ फोन गर्नुपर्ने हुन्छ। कार्यक्रममा फोन गरेर चाहिँ आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभा राख्न सक्नुहुनेछ। कार्यक्रममा जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने ती प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ होइन। सो तपाईँमा प्रतिभा छन् भने तपाईँ आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरू पनि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला पनि भन्छु होइन। तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू होइन, जति पनि आवाजद्वारा राख्न मिल्ने ती प्रतिभाहरू चाहिँ व्यवसायमा राख्न पाउनुहुनेछ साथीहरू होइन। सो आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला 97 48 26 65 89 80 97 48 26 65 89 80 यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा यति बेला भने हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका गाड्छौं। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

आउन सक्नुहुनेछ 97 48 26 79 तपाईँका लागि हामीले नम्बर खुला गरेका छौं। सम्पूर्ण साथीहरू जोडिन सक्नुहुनेछ व्यवसायमा, फोन कल एकदमै खुला पनि छ है, आउनुहोला। जुनसुकै साथीहरू जहाँ जहाँदेखि सुन्दै हुनुहुन्छ, तपाईँ भित्र भएका प्रतिभाहरू राख्नका लागि जोडिनुहोला साथीहरू भन्दै फेरि पनि यहाँहरूको माझमा हामी गीत पस्किन्छौं, एकदमै मिठो गीत राख्छौ। गीतपछि आउनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

होइन बजार हिँडेको खुट्टा उछाले सो यहाँहरूको माझमा हामीले एकदमै मिठो अनि रमाइलो यो सांगीतिक कोसेली यहाँहरूको माझमा हामीले पस्किसकेका छौं। अब भने तपाईँ 011-97-48-26-65-89 को माध्यम हुँदै व्यवसायमा फोन डायल गरेर आउन सक्नुहुनेछ। सम्पूर्ण साथीहरू आउँदै गर्नुहोला, नयाँ साथीहरू पनि आउनुहोला, पुराना साथीहरू सबै साथीहरू आउन सक्नुहुनेछ। फोन कल एकदमै खुला गरिसकेका छौं हामीले यहाँहरूका लागि, होइन जहाँ जहाँदेखि हामीले सुन्दै हुनुहुन्छ कार्यक्रमको व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ। साथीहरू भन्छु, अपराह्नको समय घर घर आइसी काम धन्दामा हुनुहुन्छ होला, अन्य विविध काम धन्दामा हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा रहनु भए पनि कार्यक्रमलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबलीलाई तपाईँले यति बेला सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ। तपाईँहरूकै फोन कल लिनका लागि हामी एकदमै तम तयार छौँ है। साथीहरू फोन कल गरेर सहभागिता जनाउनुहोला, फटाफट फटाफट फोन डायल गर्दै आउनुहोला पनि भन्छु। यो अपराह्नको समयमा तपाईँ हामी होइन एक घण्टाको अवधिभर होइन सो तपाईँ हामी चाहिँ मिलेर होइन सो रमाइलो गर्नुपर्छ भन्दै फेरि पनि गीत राख्छु। गीतपछि पुनः उपस्थित हुनेछु, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा हामीले निकै नै मिठो सांगीतिक कोसेली यहाँहरूको माझमा राख्यौं। गीतपछि पुनः उपस्थित भइसकेका छौ। यति बेला भने तपाईँ सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबली सेन्धपाल्चोक चौताराबाट। यति बेला सुनिरहनु भएको छ। यति बेला के कमेन्टहरू पनि प्राप्त भइसकेका छन् साथीहरूको, होइन? यति बेला मैले कमेन्टहरू पनि लिन्छु। साथीको लेख्नु भएको छ, टेकबहादुर पुमा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, सञ्चालिका अञ्जुजी नमस्कार, शुभ सन्ध्या, सुन्दैछु भन्नुभएको छ। धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। उदयपुर चौनापा आठ बेल्टा राई टोलचोकबाट फेसबुक लाइभ मार्फत चाहिँ सुनिरहेको छु भन्नुभएको छ। धन्यवाद यहाँलाई, होइन, माया गरेर सुनेर साथ दिनुभएकोमा। त्यसै गरी हेलो दिदी हजुर नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, म पनि सुन्दैछु केटिएमबाट भन्नुभएको छ। खत्री लक्ष्मी हुनुहुन्छ, धन्यवाद यहाँलाई पनि सुनेर साथ दिनुभएकोमा। त्यसै गरी हुनुहुन्छ सोना कन्दङवा, उहाँले लेख्नु भएको छ, सेवारो नमस्कार आरजेसी हजुर भन्नुभएको छ। सेवारो हजुर, सेवारो कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट, म सोना कन्दङवा भन्नुभएको छ। ए सम्झना छ प्यारीहरू, अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, सोस्तानी बुझे लामा, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनोवार, सुरुदला सापकोटा, कल्पना साङपाङ, विनिता गिरी, त्यसै गरी सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराम, त्यसै गरी सरस्वती, तुलसा, त्यसै गरी एलिसा, त्यसै गरी राधिका, मीना, विनिता, लेखक वान्तवा, रत्न शमशेर थापा, उक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ। धन्यवाद तपाईँलाई कमेन्टको लागि सोनाजी। त्यसै गरी प्रसाङ डोलमा तामाङ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हेलो प्यारिसिस, म पनि सुन्दैछु भन्नुभएको छ। यता सिन्धुलीदेखि भन्नुभएको छ है पासाङ डोलमा तामाङ, सम्झना गर्नुपर्दा तपाईँको लागि अनि प्राविधिक मित्रको लागि, अनि आज चाहिँ प्यारो भाइको जन्मदिन परेको छ, सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु, हाँसी खुसी रहोस् तिम्रो जीवन, ह्याप्पी बर्थडे टु यु काले भन्दै गएको ल, मिस यु अल भन्नुभएको छ। धन्यवाद हजुर, एकदमै मिठो कमेन्टको लागि पासाङजी हजुरलाई धन्यवाद भन्छु। त्यसै गरी लिहाले, होइन, त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, हर्पल रोशनी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हेलो नमस्ते सेवा, हर्पल रोशनी भन्नुभएको छ, सेवा हजुर लेख्नु भएको छ, धनकुटाबाट सबैमा मिठो माया भन्नुभएको छ। धन्यवाद रोशनी हजुरलाई पनि। त्यसै गरी अर्को कमेन्ट लिहाले, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, भावना मगर हुनुहुन्छ, धन्यवाद तपाईँलाई भावनाजी। त्यसै गरी लिए अर्को कमेन्ट लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ, मिलन गाल मुठो हुनुहुन्छ, धन्यवाद मिलनजी हजुरले सुनेर साथ दिनुभएकोमा, होइन, कमेन्ट गरेर साथ दिनुभएकोमा। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, सबिन लिम्बू लिजाम हुनुहुन्छ, लेख्नु भएको छ, हाई सिस सेवारो भन्नुभएको छ, सेवारो हजुर, ताप्लेजुङ घर भई लेख्नु भएको छ, नाउ स्पेनबाट है, मैले पनि फर्स्ट टाइम यो एफएम सुन्ने मौका पाएँ, राम्रो लाग्यो दिस प्रोग्राम, भाई भाई भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभयो, होइन, सो वेलकम छ हजुरलाई, स्वागत छ, होइन, पहिलोचोटि सुनेर माया गरेर कमेन्ट गरिदिनुभयो। त्यसै गरी अर्को कमेन्ट लिइहाले, कुमारी योङहाङ लावती हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्ते सिस भन्नुभएको छ, नमस्ते हजुर, सम्झना सबैमा फ्रम पाँच थार भन्नुभएको छ, है पाँच थारदेखि मिठो कमेन्ट गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद है। यसै गरी जोडिँदै गर्नुहोला साथीहरू, कार्यक्रमको व्यवसायमा हामीले एकदमै, होइन, तपाईँहरूका लागि नम्बर खुल्ला गरेका छौं। गीता हुनुहुन्छ, गीता श्रेष्ठ लेख्नु भएको छ, उहाँले चाहिँ मिस यु अल फ्रेन्ड भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। यसै गरी कमेन्टहरू गर्दै जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा, फोन कल गरेर पनि आउँदै गर्नुहोला। यति बेला फेरि पनि गीत राख्छौं हामी कार्यक्रममा, गीतपछि पुनः उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको जवली। अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। केही कमेन्टहरू फेरि पनि प्राप्त भएका छन् लिहाले। सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ। नमस्कार, यहाँलाई पनि धन्यवाद कमेन्टको लागि। त्यसै गरी हेलो दिदी, नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। मलाई एकदमै ठिकै छ, तपाईँलाई के छ, खाजा खानुभयो भन्नुभएको छ। मेरो भयो है, तपाईँको भयो कि नै भएको छैन भने लिनु होला। अनि लेख्नु भएको छ उहाँले, अनि म पनि सुन्दैछु सुनखानीबाट, दिपिका मिस यु अल फ्रेन्ड भन्दै छुट्टिन्छु दिदी, बाई बाई भन्नुभएको छ। दिपिका हुनुहुन्थ्यो, सो धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरी हेलो दिदी, म पनि सुन्दैछु है रेडियो हेलम्बा एफएम चौतारादेखि चौतारा दिदी काठमाडौँ लामाटारबाट भन्नुभएको छ। विरे लामा हुनुहुन्छ, धन्यवाद तपाईँलाई पनि। सो त्यसै गरेर अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। जति पनि व्यवसायमा आज साथीहरूले माया गरेर कार्यक्रममा होइन कमेन्टहरू गर्नुभयो, एसएमएसहरू गर्नुभयो, सबै सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु है। सो जति पनि व्यवसायमा उकाली ओह्राली भन्जा गर्ने चौतारी अनि गाउँ बस्ती सहर कुना कन्दराज गर्दै मेलापात गर्दै हामीलाई माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि एकमुष्टमा धन्यवाद। अनि त्यसै गरी तपाईँले जुन माध्यमद्वारा मलाई सुन्दै हुनुहुन्छ, सुन्नुभयो, त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक क्षेत्रमा रहेर मलाई साथ दिनुभयो मित्र रागत तामाङलाई विशेष धन्यवाद भन्दै आजको विषयबाट म पनि ओझेल पढ्न चाहन्छु। हौस् त, नमस्ते, नमस्कार।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493640667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Sugadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagar Sugadi Nagar Palika 5 Sindhupalcho. Email Hotel Arunico @gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Sugadi Nagar Palika 5, Sindhupalcho.
5: ओइले के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
6: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुङसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 98-49-29-13-27।
11: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
12: हाम्रा सेवाहरू:
13: स्टेशनरीका सम्पूर्ण सामानहरू,
12: फोटोकपी प्रिन्ट,
13: कलर प्रिन्ट,
12: पीवीसी आईडी कार्ड,
13: सबै प्रकारका खेलकुद सामग्रीहरू,
12: सबै तहको तथा विभिन्न पुस्तकहरू,
13: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
12: ट्रफी,
13: मायाको चिनो,
12: मेडल,
13: फ्रेम,
12: जर्सी सेटहरू तथा प्रिन्ट,
13: सब्लिमेसन प्रिन्ट,
12: जर्सी प्रिन्ट,
13: कस्टमाइज कप प्रिन्ट,
12: मेटल फोटो प्रिन्ट।
13: प्रोप्राइटर
12: प्रकाश श्रेष्ठ,
13: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
12: कन्ट्याक्ट नम्बर 9841924274।
14: एबा, चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
15: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको

0: यी आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसादी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-5164 चौरासी चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6602-442, 98-41-43-49-72, 98-512-00-642।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: forget to like and subscribe.
1: Wait just a minute. We will return back. Return back.
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवाद्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: LMB FM 89.6 MHz.

0: Time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बो खबरमा स्वागत छ। म आई सिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भतिकोशी बाढ़ीमा परि हालसम्म 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। नेपाली कांग्रेस भित्रको खटपट मिलाउन गगन र शेखर बीच भेटवार्ता। नेकपाले गठन गरिएको उद्धार राहत समन्वय समिति नै बेखबर। नारायण घाट मुगलिन सड़क खण्ड भोलि सोमबारदेखि आंशिक रूपमा बन्द हुँदै। ग्यास अभाव हटाउन दैनिक वैकल्पिक रूट, 3 दिनमा काठमाडौँमा भित्रियो 87,877 सिलिण्डर। अफ्रिकी देश काबो भर्डेमा बस दुर्घटना हुँदा 21 जनाको मृत्यु। एक खेल अगावै एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेको धुलेखेल अस्पतालले बाढ़ीका कारण प्रत्यक्ष प्रभावित परिवारका लागि सदस्यहरूलाई 1 वर्षसम्म अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने निर्णय गरिएको छ। बाढ़ी र प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारले स्वास्थ्य उपचारमा समेत आर्थिक समस्या व्यवहार्नु परेको अवस्थाले मध्यनजर गर्दै अस्पतालले यस्तो निर्णय गरिएको जनाएको हो। विपत्का कारण घर परिवार सम्पत्ति र जीविकोपार्जनमा समेत क्षति पुगेका नागरिकहरूलाई उपचारको क्रममा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यका साथ निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरिएको अस्पतालले जनाएको हो। अस्पतालको अनुसार प्रभावित परिवारको सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाबाट 1 वर्षसम्म लाभ लिन सक्नेछन्। यस निर्णयले विपत्पछि स्वास्थ्य समस्यामा देखिएका र नियमित उपचार आवश्यक पर्ने प्रभावित नागरिकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। बाढ़ीबाट प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्नको साथै विपत्पछिको स्वास्थ्य जोखिम न्यूनीकरण लागि सहयोग पुर्याउने उद्देश्यका साथ अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो पहल अगाडि बढ़ाएको हो। यसै गरी अस्पतालको यो निर्णयपछि बाढ़ी प्रभावित परिवारहरूको लागि राहत तत्कालै राहतसँगै दीर्घकालीन स्वास्थ्य सेवामा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। साथै विपदको बेला स्वास्थ्य संस्थाको सामाजिक भूमिका महत्व हुने भएकाले धुलखेल अस्पतालको पहललाई सकारात्मक रूपमा हेरिएको छ। खेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशी नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आज बिहान 11 बजेसम्म 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको शव पहिचान गरेर मृतकलाई आफन्तलाई जिम्मा लगाएको प्राधिकरणले जनाएको छ। यसै गरी 6,075 जना घाइतेहरूको उपचार भएको छ। अब 4,996 जना सम्पर्कविहीन भएका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप पार्टी सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइरालाबीच भेटवार्ता भएको छ। भेटमा पार्टीलाई एक ढिक्का बनाउन आफू जुनसुकै त्याग गर्न तयार रहेको नेता डाक्टर कोइरालाले बताएका छन् भने सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको पनि प्रष्ट पारेका छन्। डाक्टर कोइरालाको सचिवालयको अनुसार दुई शीर्ष नेताबीच पार्टीभित्र देखिएका आन्तरिक समस्या र तितुकताका समाधान गर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको हो। छलफलका क्रममा नेता डाक्टर कोइरालाले देश लोकतन्त्र र राष्ट्रियता नै अहिलेदेखि नै अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको कुनै विकल्प नरहेको बताएको हो। राष्ट्र संघको संकटको यस घड़ीमा पार्टी एकता जोगाउन आफ्नो तर्फबाट जे त्याग गर्न पनि आफू तयार रहेको धारणा राखेका छन्। नेता कोइरालाको भनाईपछि सभापति थापाले आफू पनि पार्टीभित्र विभाजन नभई एकताकै पक्षमा रहेको बताउँदै आन्तरिक समस्यालाई संवादबाट समाधान गर्न सकिने जवाब दिनुभएको थियो। यसै गरी देशमा वार्तामा आन्तरिक राजनीतिक अलावा पछिल्लो समय देशमा निम्तिएका प्राकृतिक विपदका बारेमा समेत गम्भीर विमर्श भएको छ। यही भदौ 10 गते बुधबार नेपाल चीन सीमाना रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसले रसुवामा नुवाकोट धादिङ लगायतका जिल्लाहरूमा पुर्याएको क्षति र पछिल्लो आवश्यकताका अवस्थाका विषयमा दुई नेताबीच समीक्षा समेत भएको थियो।
भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुगेका नेपाली कम्युनिष्ट पार्टी नेकपा केन्द्रित खोज उद्धार राहत समिति नै यति बेला गुणगान देखिएको छ, गुमनाम भएको देखिएको छ र हालसम्म भदौ 10 गते भटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका विभिन्न स्थानीय जिल्लामा विनाशकारी बाढ़ीका कारणले जनधनको व्यापक रूपमा क्षति पुगेको थियो। त्यसै वर्षको नेकपा केन्द्रीय संयोजक समितिको आकस्मिक बैठकले खोज उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन बागमती प्रदेशका इन्चार्ज डाक्टर गंगालाल तुलाधारको संयोजकतामा समन्वय समिति गठन गरेको थियो। समितिमा बागमतीका उपत्यका विशेष सम्पर्क प्रदेश र प्रभावित क्षेत्रका जिल्ला इन्चार्ज समेत रहेका छन्। तुलाधारको टोली बिहिबार सबैभन्दा बढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट प्रस्थान गरेका थिए, तर 4 दिन बितिसक्दा पनि फिल्डमा पार्टीको उपस्थिति कतै पनि देखिएको छैन। बाढ़ी आएको दिनदेखि नै भातृ संगठन योङ कम्युनिष्ट लीग वाईसीएलको उपस्थिति पनि देखिएको छ र पार्टीको केन्द्रीय संयोजन समितिसँगै वाईसीएलको समन्वय नभएको अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा वाईसीएलले 11 दिनसम्म गरेको कार्य प्रगतिका बारेमा समेत आइतबार आज संयोजक पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ समेत गरिएको थियो। बाढ़ी प्रभावित क्षेत्रमा पार्टीको उपस्थिति कमजोर रहेकोमा प्रचण्डले दुःख समेत व्यक्त गरिएको छ र यसै गरी यस विषयमा प्रवक्ता प्रकाश ज्वालासँग जानकारी लिँदा समन्वय समिति प्रभावित क्षेत्रमा गएको तर के कति काम भएको भन्ने खबर पनि आफूलाई केही थाहा नभएको समेत बताएका छन्। नेकपाले अहिलेसम्म उद्धार र राहतमा गरेको प्रगतिका बारेमा जानकारी लिन संयोजक तुलाधरसँग सम्पर्क गर्दा फोन पनि नउठाएको र नेकपाका अहिले वाईसीएल र अन्य सूर्य क्रान्तिकारीको छुट्टा छुट्टै टोली परिचालन भएको बताएको थियो। यसैसँगै छलफल गर्न संयोजक प्रचण्डले अहिले केन्द्रीय संयोजन समितिको बैठकलाई समेत बोलाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढ़ेपछि हैजा विरूद्धको 21 हजार डोज खोप रसुवामा पठाएको छ र यसै गरी भटेकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त 21 हजार डोज खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवामा पठाएको हो। त्यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा र अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप र स्वास्थ्य सामग्री आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो। सोही अनुसार प्रभावित क्षेत्रमा खोप र औषधि पठाउने रोग निगरानी बढ़ाउने सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम अगाडि बढ़ाएको स्वास्थ्य अधिकारीहरूले बताएको छ। स्थानीय प्रशासनले नारायणघाट मुगलिन सड़क खण्ड सोमबार भोलि बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लगाएको हो। चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अरियालद्वारा आज सूचनामा भनिएको छ, कृष्ण भीरमा सड़क मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणघाट मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ। कृष्ण भीरको सड़क मर्मत कार्य सम्पन्न भई सुवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा उल्लेख गरिएको छ। सूचनामा सवारी साधन आंशिक रूपमा बन्द रहेर तुइन खोलामा समय र अन्य विभिन्न पन्छाउने काम लगायतका कामहरू समेत भइरहेको छ। सूचनाको आधारमा सवारी साधन सञ्चालनका लागि खुल्ला गरिने समेत बताएको छ भने बिहान 8 देखि 8:30 सम्म र 10 देखि 30 बजेसम्म 11 बजे दिउँसो 1 बजेदेखि 31 बजे 3 बजेदेखि 4 बजेसम्म र साँझ 6 बजेपछि समय सञ्चालन हुने समेत बताएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर पहिरो सड़क खण्ड पहिरो गएपछि सड़क अवरूद्ध भएपछि नेपाल आयल निगमले यति बेला काठमाडौँ मार्ग हुँदै ग्यास सिलिण्डर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। यसैका क्रममा नेपाल आयल निगमले काठमाडौँको धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका लागि पर्सा मकवानपुर सितवन उद्योगी नौलपरासी धनुषा महोत्तरीमा रहेका उद्योगबाट रिफिल गरिएका सिलिण्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याई बिक्री वितरण गर्न व्यवस्था मिलाएको छ। निगमको अनुसार 3 दिनमा विभिन्न ग्यास उद्योगबाट गरी पहिलो दिन भदौ 18 गते 24,424 दोस्रो दिन 19 गते 34,134 र तेस्रो दिन भदौ 20 गते 29,239 सिलिण्डर काठमाडौँमा पुर्याएको छ।
भटेकोशी बाढ़ीका लागि राहत उद्धारका सामग्री बोकेर थाई एयर फोर्स काठमाडौँमा अवतरण गरेको छ। झण्डै 20,000 केजी राहत उद्धार सामग्री लिएर थाई एयर फोर्स आज बैंकबाट काठमाडौँमा आइपुगेका छन्। यसै गरी थाइल्याण्ड सरकारले पठाएको राहत सामग्री नेपाल स्थित थाइल्याण्डका राजदूत पापोङ सिरी सोर्सले विज्ञान तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विजरल्याण्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट, कतार, सिंगापुर लगायतका विभिन्न राष्ट्रहरूले ठूलो रूपमा सहयोग रकम अथवा सहयोग सामग्रीहरू पठाइरहेका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। अफ्रिकी देश काबो भाटेको फुगो दीपोमा हिजो राति भएको बस दुर्घटनामा पनि 21 जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य केही व्यक्तिहरू पनि घाइते भएका छन् र दुर्घटनामा फुगो दीपले उच्च स्तरीय भूर्गोलमा पर्ने फिलिपो नागरिक अन्तर्गत दा सात सैगो क्याम्पस नजिकै उक्त सड़क दुर्घटना भएको थियो। हेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटाएको छ। नेपालका लागि कुशल झाले अभिजित 44 रन, रोहित पौडेलले अभिजित 24 रन बनाएको छ। नेपालका लागि कप्तान सन्दीप लामी छानेले 10 ओभरमा 19 रन दिएर 3 विकेट लिएको थियो भने ललित राजवंशीले 10 ओभरमा 26 रन दिएर 2 अंक लिएका थिए। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। भटेकोशी बाढ़ीमा परिहालसम्म 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। नेपाली कांग्रेसको खटपट मिलाउन गगन र शेखर बीच भेटवार्ता। नेकपाले गठन गरेको उद्धार राहत समन्वय समिति नै बेखबर। नारायण घाट मुगलिन सड़क खण्ड भोलि सोमबारदेखि आंशिक रूपमा बन्द हुँदै

0: अग्निको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangasugari Nagarpalika 5, Sindhupalchok. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasugari Nagarpalika 5, Sindhupalchok.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: हेलम्बु FM 89.6 MHz।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौं। यहाँनिर हामीले के देख्छौं भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौं। जब येशु प्रभुले यो संसारमा रहँदाखेरि बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो। उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो, जसले गर्दा भीडहरू यीशुको पछि लागिरहेको हामी देख्छौ। र यो खण्डमा पनि मानिसहरू यीशुको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौ। जब मानिसहरू यीशुको पछि लागिरहेको थियो, त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौ। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौ, किनभने सुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले येशूको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर यीशु ख्रिस्टले गर्नुभएको आश्चर्य कर्महरू र उहाँले गर्नुभएको रोगीहरूलाई निको पार्नुभएको कामहरू यी सबै कुराहरू सुन्दाखेरि कुष्ठ रोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौ र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौ। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठ रोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौ, विश्वासको भाषा बोलिरहेको हामी देख्छौ। त्यतिकै मानिसहरूले यो भन्न सक्दैन, उनले यति धेरै विश्वास गरेको हामी देख्छौ कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैन। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौ र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रिस्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनुभयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ, आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौ र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम त्यहाँ भइहाल्छ र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठ रोगी जस्तै आफ्नो भविष्य आफ्नो जिन्दगीको गन्तव्य अधुरो एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चङ्गाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। तब तुरुन्तै त्यसको कुष्ठ रोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठ रोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो अथवा उसले फेरि नयाँ जीवन यहाँ पाए। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो तर उनी अहिले त्यो अवस्थामा आएका छन्, अब उसले जिन्दगी देख्न थाले, ऊ निको भयो। यीशुले यो पनि भन्नुभयो, कसैलाई नभन्नु तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठ रोगीलाई, निको भएको कुष्ठ रोगीलाई भन्नुभयो र कुष्ठ रोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौ कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै म निको भए भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा मृत्यु मृत्यु अब देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौ। र यसरी उनले आफ्नो भविष्य आफ्नो जिन्दगी फेरि यीशु ख्रिस्टमा आएर विश्वास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उनले सही बाटो उनले भेटाएको छ, उनले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीड़ा अशान्ति डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्दी अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस्, हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिऊ। यदि भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीबाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3,87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि चारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: सय नम्बरमा फोन गरेर भन्नु नि सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नु चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउण्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टीम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
6: अब त्यो केस स्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भनी आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवानी घिमिरे,
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर, त्यहाँ ध्यान पुर्याएर, अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नु भन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँमा बस भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गरिदिए, सब जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गरिदिए चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो कि।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्बे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजात

0: सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रूकुम पूर्वको पुता उत्तरगंगा गाउँपालिका छमा एक खोलामा आएको बाढ़ीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय बुद्धक्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
1: पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 बुद्धिराज सेन र वर्ष 70 तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएका थियौँ र पत्ता लागेको छैन।
0: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10-11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा भने मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दी खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़

0: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
2: मिलीजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
5: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलिन्टियरहरू आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिरहेका छौं।
2: बाढ़ीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरे, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
6: भदौ 10 गते रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढ़ी आयो। त्यो बाढ़ीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका केटहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ, त्यहाँबाट चाहिँ हराएका हतियारहरू सशस्त्र बलमा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्। नेपाल प्रहरीका युनिटहरू

0: लगाएर चाहिँ यो लेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निजी व्यक्तिले त्यो पाउन सक्नुहुन्छ। चाहेनमा फोन गरेर भन्न पनि सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म यसले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्ने चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
1: बाढ़ी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
3: तर एक दुईटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि
4: द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु,

0: check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

0: लक्स विटामिन सी को साथ जसले दिन्छ निखारिएको ग्लो।
1: डान्स पार्टनर खोज फ्लोरमा खाऊ।
0: एकैजना छ जसलाई मेरो सबै डान्स स्टेप थाहा छ, म आफै। Lux, keep glowing. Aapne lagi.

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ छु भने यति बेला मेरो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ। अनि प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री, सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ र सुनेर पनि मजाले भरपूर साथ दिँदै हुनुहुन्छ। विशेष गरी कार्यक्रम शुभरात्री आउने गर्दछ तपाईँहरूले हरेक साताको स्वदिन सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म हाम्रो यो प्रोग्राम आउने गर्दछ र यो प्रोग्राम तपाईँहरूले शनिबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अरू बेलामा रातिको 9 बजेबाट 10 बजेसम्म सुन्न सक्नुहुनेछ है। र 10 बजेसम्म तपाईँहरूले यो प्रोग्राम सुनेर साथ दिन सक्नुहुनेछ अनि आफ्ना घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। र यो प्रोग्राममा हामी तपाईँहरूसँग मिठो कुराकानी गर्ने गर्दछौं अनि तपाईँहरूको फोन कल लिने, रात्रिकालीन सन्देशलाई समेट्ने हामीले प्रयास गर्ने गर्दछौं यो प्रोग्राममा है। र तपाईँहरू पनि आफ्ना घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँहरूले यो बसाइमा कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। श्रोता कार्यक्रममा कल गर्नका लागि चाहिँ हामीले नम्बरहरू विभिन्न माध्यमहरू खुल्ला गरिएको हुन्छ, उक्त माध्यमबाट तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र आज पनि हामी तपाईँहरूको माझमा जोडेको छ, यो रातिको समय हो, धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, खाना खाएर मजाले सुतिसक्नु भयो होला, कतिपय साथीहरू प्रोग्राम आउँछ भनेर प्रोग्रामको प्रतीक्षामा बस्नुभएको होला। रातिको समय, अब दिनभरिको थकान, गाउँघरमा धेरै कामहरूको जनचाप बढ्दैछ, विस्तार विस्तार चाडपर्व आउँदैछ र दिनभरिको काम एकातिर थाती राखेर यो रातिको समयमा खानपिन गरेर मजाले आराम गर्ने अनि सुत्ने, साथमा ओछ्यानमा ढल्किने तरखर पनि गर्दै हुनुहुन्छ होला। अनि कतिपय साथीहरू चाहिँ अब अझै पनि खाना बाँकी नै होला, खाने कामहरू हुँदै होला, बनाउँदै हुनुहुन्छ होला। अब कतिपय साथीहरू अझै पनि आफ्नो नाइट ड्युटी गर्दै हुनुहुन्छ होला होइन, अब कतिपय कामहरू बाँकी हुन्छ र सुझे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरू स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, आफूलाई केयर गर्दै काम गर्नुपर्छ हामी यही आग्रह गर्न चाहन्छौ। र आज पनि हामी तपाईँहरूको माझमा कतिपय ठाउँहरूमा, कतिपय गाउँ बस्तीमा रेडियोको माध्यमबाट जोडिएको छ भने हामी कतिपय ठाउँहरूमा अब अलिकति गहिरो, अलिकति गहिरो भागहरूमा चाहिँ रेडियो टिप्न, रेडियो सुन्नको लागि अलिकति असहज हुन्छ। तसर्थ तपाईँहरू त्यस्तो अवस्थामा हुनुहुन्छ भने तपाईँहरूले हामीलाई फेसबुक पेजबाट मजाले सुन्न सक्नुहुनेछ। यो डिजिटल समय अनि अनलाइनको समय, सञ्चार माध्यमको समय हो, प्रत्येक पुस्ता, प्रत्येक व्यक्तित्वहरूको हात हातमा एन्ड्रोइड मोबाइलहरू छ, सबैजनाले फेसबुक खोल्नु भएको छ, सबैजनाले फेसबुक चलाउनुहुन्छ। सो कारणले तपाईँहरूले राम्रोसँग रेडियो टिपिरहेको छैन भने आफ्नो मोबाइलको फेसबुकमा जानुहोला अनि त्यसमा तपाईँहरूले सर्च गर्नुहोला इङ्ग्लिसबाट हेलम्बा एफएम 89.6 MHz, हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँहरूले मजाले हेलम्बा एफएमको एउटा गोलो लोगो भेटाउन पाउनुहुनेछ। अनि त्यसपछि तपाईँहरूले त्यहाँबाट हेलम्बा एफएमलाई फलो गर्नुभयो भने हाम्रो यति बेलाको लाइभहरू अनि हरेक समाचारहरू तपाईँले मजाले सुन्न पाउनुहुनेछ अनि मजाले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। श्रोता यी तपाईँहरू जहाँबाट सुन्दै हुनुहुन्छ हेलम्बा एफएम, तपाईँ सम्पूर्ण श्रोताहरू आजको हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ, रात्रिकालीन सन्देशहरू राख्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामीले नम्बरहरू खुल्ला गरिएको छ 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा कल गर्नुहोला अनि फेसबुक पेजबाट यति बेला लाइभ भइसकेको छ, उक्त लाइभ मार्फत तपाईँले कमेन्ट गर्नुहोला आफ्नो साथी सङ्गी सम्झिनका लागि। अब कल कतिपय समयमा कल लागिन्छ, कतिपय समयमा कल लाग्न एकदमै कठिन हुन्छ, कल लाग्न गाह्रो हुन्छ भने तपाईँहरूले हामीलाई कमेन्ट गर्नुहोस्, तपाईँहरूको कमेन्टहरू हामी
अवश्य अनिर गर्नेछौ, कमेन्टहरू हामी लिनेछौ, कमेन्ट गर्न भने नभुल्नुहोला। र यही अनुरोध गर्न चाहन्छु, यदि प्रोग्राम मन परेको खण्डमा प्रोग्रामको लाइभ सेयर गर्न भने नभुल्नुहोला, र तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला, किनभने आगामी दिनहरूमा तपाईँहरूले हाम्रो प्रोग्रामहरूमा अपडेट भइरहेका कुराहरूलाई सहजता रूपमा मजाले हेर्न पाउनुहुनेछ, यो कुराहरूलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ हामीले है। र कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि आउनेछौं तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत कार्यक्रमको शुरूआतमा हामीले राखिसकेका छौँ। पक्कै पनि यो गीत यहाँहरूले सुनिसक्नु भएको छ, हामीले आशा गरेको छ। र यो रातिको समय सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 MHz कार्यक्रम शुभरात्रि। कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ, अनि प्राविधिक कक्षबाट साथीदै हुनुहुन्छ मित्र राघव तामाङ, अनि सुनेर भरपूर साथीदै हुनुहुन्छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण आत्मीय मनहरू यति बेला यो रातिको समयमा हिलम्बा एफएम सुनिराख्नु भएको छ। र आज हामी आइतबारे बसाई अनि पहिलो बसाईमा छौं। तपाईँहरूसँग हामी रात्रिकालीन सन्देश लिने अनि मिठो कुराकानी गर्ने हामीले यो जमर्कको साथमा कार्यक्रममा जोड़िएको छ। र यो बसाईमा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि हामीले नम्बरहरू खुल्ला गरिएको छ। फेसबुक पेजबाट लाइभ भइसकेको छ भने तपाईँहरूले कल गर्नका लागि नम्बर पनि एकदमै खुल्ला छ, 98 60 52 55 25 कल गर्न सक्नुहुनेछ। कल गरेर मजाले रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। यो रातिको समय खाना खाने समय, मजाले सुत्ने समय पनि हो, होइन? सोझे जस्तो अवस्थामा रहनु भए पनि अबको यो समय हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ, तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौ, तपाईँहरूसँग मिठा मिठो कुराकानी गर्नेछौ यो रातिको समयमा। र 98 60 52 55 25 तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ। सो नम्बरमा कार्यक्रममा कल गर्दै तपाईँहरू जोडिनुहोला भन्न चाहन्छु। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। नमस्ते नमस्कार, म खमलीजी, सन्चै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामी छु भन्नुपर्छ। अनि खाना खानु भयो कि छैन तपाईँले?
1: हजुर, मेरो चाहिँ खाना भएरै अब यहाँ मकै केलाउँदै हजुरहरूको कार्यक्रम काम आइसकेछ। यस्तो रेडियो बजार त ठ्याक्क रेडियो पनि लाग्यो, होइन? फोन पनि गरेर फोन पनि लाग्यो। अनि हजुरको भयो कि नै?
0: हजुर, एकदमै पक्कै पनि हामीले पनि खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाइदिनुहोस् के छ खबर तपाईँ लगायत हाम्रो बलेफीतिरको?
1: खासै बलेफीतिरको केही छैन है खबर, सबै ठिकै छ, पुरानै हो, होइन? अलिअलि अब गाउँघरतिर चाहिँ चिज आयो, औँसी आयो भने रमझम होला, तर मलाई चाहिँ केही छैन है भाइ। अब मेरो मम्मी हुनुहुन्न, मम्मी नभएपछि आमा भएको जस्तो नहुँदो रहेछ क्या।
0: हजुर, एकदमै हो नि, त्यो त अब आफ्नो परिवार भएको जस्तो चाहिँ अब हुँदैन, किनभने यो बेलामा भनेको अब माइतमा जानु पर्यो, दुःख सुखका कुराहरू साट्ने, भुल्ने, रमाउने समयमा अब मेन कुरो आफ्नो आफन्तजन नभएपछि मनमा अलिकति खल्लोपन त जसरी भए पनि भइहाल्छ नै। हजुर, अनि मौसमको अवस्था के छ? आज पानी पर्यो कि तपाईँको ठाउँतिर?
1: छैन छैन, पानी परेको छैन भाइ, यतातिर।

0: अनि आज भोलि दिनहरू कस्तो हुँदैछ, के कामहरूमा व्यस्त हुनुहुन्छ?
1: के हुनु र भाइ, यसो अलि मकै भर्ने, अब कोदो बोनी मारामार छ, कोदो बोनी त्यसै गरेर दिन बितिरहेछ।
0: हजुर, अब मकै भाँच्ने काम, कोदो गोड्ने कामहरू चलिरहेछ।
1: हजुर हजुर,
0: ओके, ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ?
1: हजुर, रात्रिकालीन सन्देश भनेर त कलकत्ता हजुरले लागि शुभकामना कामना भन्न चाहन्छु है।
0: हजुर धन्यवाद,
1: हजुर थ्याङ्क यू। अनि त्यसरी त्यहाँ अब हजुरलाई सपोर्ट गर्ने राप्रो भाइको लागि पनि शुभरात्रि कामना भाइ भन्न चाहन्छु, अनि वर्धन बहिनीको लागि पनि शुभरात्रि कामना बहिनी भन्न चाहन्छु। अनि त्यसरी मेरो बाबा सुनिरहनु भएको होला, बाबाको लागि शुभरात्रि मिसनरी कामना बाबा भन्न चाहन्छु। अनि त्यसै गरी यता सुन्नुहुन्छ होला जलग्री सरस्वती बहिनीलाई शुभरात्रि मिसनरी कामना बहिनी भन्न चाहन्छु। मेरो ज जस्तो भए पनि अब हजुरहरूको त राम्रोसित अब औँसी आउँदैछ, बाबाहरू मुख हेर्ने दिन राम्रोसित मनाउनु होला भन्न चाहन्छु होइन। त्यसै गरी अब उता छोरी सिरी सुन्दै होला छोरीको लागि पनि, त्यसै गरी साथीहरू हुनुपर्छ उता काठमाडौँ हुने रञ्जना बहिनीको लागि, अनि त्यसै गरी उता सर्लामा हुने बहिनी कोपिला, अनि छोरी अन्जना बिमालाको लागि, अनि लालबहादुर जाइको लागि भन्न चाहन्छु, अनि त्यसै गरी मेरो बहिनी विनिसाको लागि, छोरी खुसीको लागि, कौशल जाइको लागि भन्न चाहन्छु। अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता रुसी शर्मा जीवन चैत्री भाइको लागि पनि शिवरात्रि मिसरी कामना भाइ भन्न चाहन्छु, अनि मेरो बहिनी शर्मिला लागि पनि शिवरात्रि कामना बहिनी भन्न चाहन्छु। अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता भगवान रोशनी बहिनीलाई पनि शिवरात्रि मिसरी कामना भन्न चाहन्छु, अनि त्यसै गरी काभ्रे नहुने त्रिसना माझीको बहिनीको लागि, अनि त्यसै गरी सम्झना बहिनीको लागि, सम्झना घिसिङको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी यता बतासी हुने कृष्ण भाइको लागि पनि भाइ शिवरात्रि मिसरी कामना भन्न चाहन्छु, अनि त्यसै गरी मेरो घर फ्यामिलीको लागि पनि शुभरात्रि मिसाई कामना भन्न चाहन्छु। अनि मेरो छोरो श्रीराम सुनिरहेको होला, ए नजिकै छ, अब ए यमुनाको देश तल देशीमा बसिरहेको छ त्यतै अब काम गरेर, उहाँ पनि सुनिरहेको होला, उसको लागि पनि शुभरात्रि मिसाई कामना छोरो भन्न चाहन्छु। अनि त्यसै गरी अब जति पनि म भन्दा पछाडि कल गर्ने साथीहरू, एसएमएस गर्ने साथीहरू, देश विदेशमा हुने सम्पूर्ण रेडियो सुनेर बस्ने जति पनि साथीहरू सबैको लागि पनि शुभरात्रि कामना भन्दै छुट्टिन्छ। ओके बाई बाई।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा, मखमलीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, साथमा शुभरात्रि गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ 9860525525 को माध्यमदेखि कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि जोडिनु होला, हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: घरिघरि सपनीमा आइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ, किन मलाई यसरी सताइरहन्छौ? तिम्रो घरमा अन्नहरू बचत भएका होलान्, बेला बेला मेरै मुटु खाना किन आइरहन्छौ? बेला बेला मेरै मुटु खाना किन आइरहन्छौ? हेलो दाइ, नमस्ते। नमस्कार।
0: हजुर नमस्ते नमस्ते नमस्कार। बेला बेला मेरो मुठो खाना किन आइरहन्छौ है? हजुर, त्यो मुटु खानाको लागि अनि त्यहाँ धाउनको लागि केही न केही त होला नि, त्यतिकै आउने त होइन होला कि कसो मनोजी?
2: हजुर हजुर,
0: केही न केही रहस्य त होला नि त।
2: अब रहस्य होला, अब त्यही भएर बेला बेला मुटु खाना आइरहेको, किन आएको भन्ने गुनासो आइदिनु
0: दादा। ए हजुर हजुर, त्यही त आफूलाई दुखेसो लाग्यो, तर त्यही भित्र केही न केही होला भन्ने चाहिँ हामीले लाग्छ होइन त। ओके ल, एकदमै मिठो यो शब्दका साथमा कार्यक्रममा जोडिनु भएको छ। खाना खानु भएको छैन तपाईँले?
2: एकदम मेरो खाना भइसक्यो पनि भएला है।
0: हजुर, एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो?
2: यति बेला भन्नुपर्दा खानाहरू खाइवरी होइन, मजासँगले आराम गर्दै हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको छ है। हजुर
0: हजुर, खानपिन गर्नुभयो, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है। ल अनि के छ खबर सुनाउनुहोस्, दिनहरू कस्तो हुँदैछ?
2: मेरो खबर भन्नुपर्दा एकदम ठिक छ, दिनहरू काम गर्ने बस्ने सबै त्यस्तै छ। यता काठमाडौँतिरको भन्नुपर्दा दिउँसो चाहिँ पानी परेको थिएन, अहिले चाहिँ अलिअलि सिमसिम पानी परेको जस्तो छ।

0: हजुर, म लगायत हाम्रो यता चौतारातिरको खबर एकदमै ठिकै छ। यो दिउँसोको समयमा मजाले ठूलो पानी परेको थियो र अहिले भने पानी रोकिएको छ, पानी पनि परेको छैन र अहिले आनन्दको मौसम छ, रमाइलो छ, ठिकै छ भनौ न है। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: फर्स्ट अफ अल त हजुरको लागि नै गुड नाइट मिठाई कामना गर्न चाहे है।
0: हजुर धन्यवाद।
1: दार्जिलिङमा रहनु भएको सबै साथीहरूको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। लम्बासा टिम परिवारको लागि, त्यसै गरी लम्बासा सुनेर माया गरेर बस्नुहुने सबैको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला उता फुलबिङकोटतिर महिमा भाइ, उहाँहरूको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। मनोज विश्वकर्मा हुने चिने नचिने सबै सबैको लागि पनि गुड नाइट मिठो।

0: हजुर, म लगायत हाम्रो यता यो चौतारातिरको खबर एकदमै ठिकै छ, रमाइलो छ, राम्रो छ, चलिरहेको छ, भइरहेको नै छ, सबै ठिकै छ, ठिकै छ। आजको दिनसम्म समग्रमा सबै राम्रो नै छ भनौँ न है। हजुर हजुर, एकदमै भन्नुपर्छ। अनि सुनाउनुहोस्, दिनहरू कस्तो हुँदैछ तपाईँको कामहरू?
1: दिनहरू भन्नुपर्दा त खासै अब स्कुल बिदा त घरमा बस्ने, काम गर्ने, त्यस्तै भन्नुपर्छ, त्यस्तै त्यस्तै अब
0: बसी बसाई घर आइसी कामहरू चल्नेछ, चल्दैछ, हुँदैछ है।
1: हजुर हजुर, एकदमै के गर्नु,
0: ओके, ल ठिकै छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। साथमा रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: फर्स्टमा त हजुरको लागि शुभरात्रि, मिठो निद्राको कामना भन्न चाहन्छु, अनि टेक्निकलमा रहनु भएको टेक्निकल मित्रको लागि पनि शुभरात्रि, मिठो निद्राको कामना भन्न चाहन्छु, अनि उता युमा रहनु भएको मम्मी बुबाको लागि पनि शुभरात्रि, मिठो निद्राको कामना भन्न चाहन्छु, अनि मलाई चिन्ने नचिन्ने, माया गर्ने घिना गर्ने, हेला बुहेकोलाई माया गरेर सुनेर बस्नु भएको सम्पूर्णको लागि पनि शुभरात्रि, मिठो निद्राको कामना भन्न चाहन्छु, अनि अघि भर्खरै कल गर्ने

0: रमाउनुहुन्न होला, जे जस्तो भए पनि आफ्नो मन बुझाएर बस्नु होला भन्न चाहन्छु। मिल्छ भने कि मेरो नम्बर हजुरले लिनु कि हजुरको नम्बर मलाई दिनु होला, बल्छी आउँदाखेरि यस्तो भेट्ने कार्यक्रम हुन्छ भन्न चाहन्छु होइन। अनि योभन्दा अगाडि पछाडि कल गर्ने, म्यासेज गर्ने, जति पनि फेसबुक लाइभमा सुनेर बस्नुहुने सम्पूर्णको लागि
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो उहाँले यता जलबिरीबाट, र धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले पनि शुभरात्री गर्दछु। र यस्तै गरी पालो तपाईँहरूको नै हो यो व्यवसायमा रात्रिकालीन सन्देश राख्नको लागि, शुभरात्रि सन्देश राख्नको लागि, जोडिनको लागि तपाईँहरू आउन सक्नुहुनेछ र हामी तपाईँहरूको फोन कल लिइरहेछौँ। र यसैको क्रममा कोही साथी हामी माझमा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: नमस्ते सेवा दादा।
1: हजुर नमस्ते, सेवारू कहाँबाट बोल्दै हुनुहुन्छ?
2: धेरै दिन पछि आयो है, फेरि पनि नेपाल घर मात्र फेरि उनीहरूबाट जुनिता चामलिङ्ग्रा है भन्नुपर्छ है।
1: हजुर कुवेतबाट जुनिता चामलिङ्ग्रा है। हजुर जुनिता जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर खबर हाम्रो एकदमै ठिकै छ, रमाइलो छ, राम्रो छ, यतातिर खबर समग्रमा सबै ठिकै छ भनौँ न है। हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ, अनि तपाईँको के कस्तो भयो? हजुर ल ठिकै छ, अनि सन्चै हुनुहुन्छ नि है?
2: सम्झिन्छु भन्दा पनि अब योभन्दा दुई दिन अगाडि चाहिँ म बिरामी नै थिएँ, अनि प्रोग्रामतिर कलहरू पनि त्यति गर्न पाएको थिइनँ आफ्नो बिरामी भएको कारणले, अनि अहिले चाहिँ हिजो भन्दा चाहिँ आज अलिक ठिक भएर चाहिँ कल गरेको भन्नुपर्छ है दादा।
1: ए ल ठिकै छ, अब काम गर्दै हुनुहुन्छ, परदेशमा हुनुहुन्छ, राम्रोसँग केयर गर्नुहोला, केयर गर्दै काम गर्नुहोला, आफूलाई स्वस्थ राख्नुहोला, केयर गर्दै समय सन्दर्भ अनुसार चलेर अगाडि बढ्नुहोला, यही कामना छ है। ओके ल, अनि कामहरू त राम्रो नै भइरहेको होला तपाईँको पक्कै पनि? हुन्छ एकदमै खुसी लाग्यो धेरै टाढाबाट यो समयमा हामी माझमा जोडिन चाहिँ सम्भव हुनु भएको छ, साथमा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले।
2: ओके मेरो रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि चाहिँ त्यसैको हजुरलाई गुड नाइट शुभरात्री भन्न चाहन्छु।
1: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्री।

0: जनताले छोरा कृष्ण तामाङलाई पनि गुड नाइट छोरा चाहिँ धेरै माया मित्र सम्झना सम्झाएको छु ल भन्न चाहन्छु। अनि त्यसै गरी नेपाल फेरि हुने प्यारी हुनु दिलसा राई अनि भावनामा गएर अनि दुर्गा कटालाई पनि गुड नाइट शुभरात्री धेरै माया मित्र सम्झना सम्झाएको छु ल भन्न चाहन्छु। अनि त्यसै गरी मलाई चाहिँ धेरै हुनुहुन्छ फर्स्ट इयर जीवन फाबेन
1: हामीलाई फोन गर्नु भएको थियो है। यति बेला जुनिता चामलिङ राई हुनुहुन्थ्यो कुबेतबाट, सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ र धन्यवाद छ उहाँले पनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरूको पालो भइसकेको छ यो व्यवसायमा कार्यक्रममा रात्रिकालीन सन्देश राख्नका लागि नम्बर छ 9860555525 तपाईँहरू कल गर्दै जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: हेलो हजुर नमस्ते।
1: हजुर नमस्ते हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ?
2: हजुर म चाहिँ मतलब देवपुर वडा नम्बर 9 म चाहिँ गुवाहाटीबाट बोलिरहेको छु।
1: हजुर तपाईँको शुभ नाम?
2: मेरो विजय लामा।
1: विजय लामा हजुर। अनि विजयजी खाना खानु भयो कि छैन तपाईँले?
2: हजुर हजुर एकदम खाना खाएर आनन्दले खाएर बसिरहेको छु।
1: हजुर खाना पिना भयो मजाले बसिराख्नु भएको छ है?
2: हजुर।
1: ओके ल, अनि सन्चै हुनुहुन्छ तपाईँ?
2: एकदम
1: हजुर। अनि के छ नयाँ नौलो खबरहरू तपाईँ लगायत तपाईँको गाउँ ठाउँतिर के छ खबरहरू सुनाइदिनुहोस्?
2: ए हजुर हाम्रो गाउँतिर त अब खबर सबै ठिकै छ।
1: हजुर
2: अब यता उता अब त्यही हो अब सबै ठिकै छ।
1: के कामहरू चलिरहेको छ नि आजभोलि?
2: आजभोलि अब त्यस्तै अब मकै भाँच्ने त्यही अब अलिअलि के अरे त्यो तिलहरू छर्ने यताउति त्यस्तै काम चलिरहेको
1: छ। ए हजुर भनेपछि मकै गोड्ने काम अनि अरू अन्य बिरुवाहरू रोप्ने कामहरू चाहिँ छर्ने कामहरू भइरहेको छ है?
2: हजुर।
1: ओके ल हुन्छ, एकदमै खुसी लाग्यो। अनि कतिको सुन्ने गर्नु भएको छ हेलम्बु एफएमलाई?
2: ए म धेरै अब सुनिरहेकै हुन्छु रेडियो यसो टाइम टाइममा अब त्यही भएर अब केही कल गरेको छु।
1: ए हजुर समय मिलेसम्म सुन्ने गर्नु भएको छ है?
2: हजुर।
1: ओके हुन्छ, एकदमै खुसी लाग्यो। साथमा तपाईँले रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: रात्रिकालीन सन्देश त अब मेरो दाईहरू के अरे बाउबाल दाई हाम्रो यहाँ हुनुहुन्छ, प्लस हाम्रो के अरे अरू हाम्रो साथीहरू हुनुहुन्छ, अनि प्लस अनि यहाँ हाम्रो राजकुमार दाई, प्लस हाम्रो के अरे छोटे के अरे समा सिंह दाई, अनि खेर सबैजना हुनुहुन्छ, अनि खेर त्यही हो अब अरू त खै के भयो।
1: हस् हुन्छ, कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ। आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके ए हजुर ल धेरै धेरै धन्यवाद छ। ओके हजुर साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा सर विजयजीलाई पनि धेरै धेरै धन्यवाद छ। काभ्रेबाट हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ र तपाईँहरूले सुनिराख्नु भएको छ हेलम्बा एफएम 89.6 MHz कार्यक्रम शुभरात्री। हामीलाई फेसबुक पेजबाट पनि धेरैजना श्रोता साथीहरूको मीठा मीठा रमाइला कमेन्टहरू हामीले प्राप्त गरिरहेका छौं र साथीहरूको यो मीठा कमेन्टहरू हामी पनि केही समयपछि अर्नियर गर्ने नै छौं। तपाईँहरूको कमेन्टहरू हामी केही समयपछि लिनेछौं र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो राख्छौ गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभ रात्रि सुनिराख्नु भएको छ। यो रातिको समय हामी तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्दै रात्रिकालीन सन्देश लिँदैछौ। तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिनु पर्ने हुन्छ। श्रोता, कार्यक्रममा जोड्नका लागि 9860552525 सो नम्बरमा कल गर्दै रात्रिकालीन सन्देश राख्नका लागि जोडिनु होला भन्न चाहन्छु। र हामी माझमा धेरैजना साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ, केही समयपछि कमेन्ट पनि लिनेछौ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्ते। हजुर नमस्ते, लासो फ्याफुल्ला रञ्जनाजी आरामै हुनुहुन्छ?
1: एकदमै आरामै सुचल्लै छु भन्नुपर्छ नि। हाम्रो दिदीको कस्तो हुनुहुन्छ सुनानु?
0: हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि खाना लिनु भएको छैन तपाईँले?
1: मेरो त खाना खाएर अनि अनलाइनबाट प्रोग्राम सुन्दै सुन्दै गर्दै बसिरहनुपर्छ है। तपाईँहरूको खाना खानुदेखि नै।
0: हजुर हजुर, एकदमै हाम्रो पनि खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाउनुहोस्, आज भोलि दिनहरू कस्तो हुँदैछ?
1: आज भोलि राम्रै चलिरहेछ भन्नुपर्छ है, यता काठमाडौँतिर। अनि चौतारातिर सुनाउनु?
0: हजुर, चौतारातिर पनि सबै ठिकै छ, राम्रो चलिरहेको छ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ।
1: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल हाम्रो जजको लागि शुभरात्री भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्री।
1: थ्याङ्क यू। अनि टेक्निकलमा सर्भ गर्ने राघव भाइको लागि पनि शुभरात्री भन्न चाहन्छु। अनि वर्षा नानाको लागि पनि शुभरात्री भन्न चाहन्छु। अनि अघि भर्खर कल गर्ने हाम्रो मखमली ठाकुर दिदीको लागि पनि शुभरात्री भन्न चाहन्छु। अनि जीवन शास्त्रीको लागि, अनि यहाँ सुन्दा हुनुहुन्छ मेरो हजुर सरोसानको लागि, कृष्ण परेलको लागि, अनि माया घिसिङको लागि, सरिता थामीको लागि, अनि विजय सरस्वताको लागि, अनि मेरो पिस्कामा रहने हामी मन बुबाको लागि, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दा के चिन्छ के त
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो रञ्जना थामी हुनुहुन्थ्यो यता पिस्करबाट, सो उहाँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कलको लागि। र हामी माझमा धेरैजना श्रोता साथीहरूले अत्यन्तै मिठा मिठा कमेन्टहरू पनि गरिराख्नु भएको छ, सो कमेन्टहरू केही समयपछि लिनेछौ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म काठमाडौँबाट बोल्दैछु, रेजिना मोक्तान।
0: हजुर काठमाडौँबाट रेजिना मोक्तान जी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: हजुर रेजिना जी, अनि खाना खानुभयो त तपाईँले? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सन्चै हुनुहुन्छ? हजुर मेरो खबर त एकदमै ठिकै छ, एकदमै रमाइलो छ। बरु सुनाउनुहोस् तपाईँहरूको के कस्तो छ?
2: मेरो नि खबर ठिकै छ नि, तपाईँ लगायत चौतारातिरको के छ नि खबर?
0: हजुर म लगायत हाम्रो चौतारातिर अब यो दिउँसोको समयमा मजाले पानी परिरहेको थियो, ठुलै पानी परेको थियो, र यति बेला भने मौसम खुलेको छ, अब मौसम सफा नै छ, पानी परेको छैन, एकदमै आनन्द छ, रमाइलो नै छ भनौ न है। हजुर अनि आज भोलि दिनहरू कस्तो हुँदैछ, के कामतिर व्यस्त हुनुहुन्छ?
2: आजभोलि कामतिर व्यस्त छु, दिनहरू त्यसै गरी बिताइरहेको छु भन्नुपर्छ है।
0: हजुर कामतिर नै बिजी व्यस्तता हुनुहुन्छ है?
2: हजुर।
0: ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
2: हुन्छ, गुड नाइटको सन्देश राख्नुपर्छ तपाईँलाई, गुड नाइट भन्न चाहन्छु। अनि टेक्निसियनमा रहनुभएको दाईको लागि, ब्याफेन सम्पूर्णको लागि, अनि सुनकानी हुनुभएको सबैजनाको लागि, अनि दिदी दुईजना सुनिराख्नु भएको छ उहाँहरूको लागि भन्दै छुट्टिन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो रेजिना मोक्तान हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट, उहाँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी कमेन्टतर्फ लाग्छौँ, साथीहरूको अत्यन्तै मिठा अनि रमाइला कमेन्टहरू बाँकी नै छ, सो साथीहरूको यो कमेन्टतर्फ लाग्छौ हामी। कमेन्ट गर्नु भएको छ, हेलो रात्रिकाली नमस्ते, नमस्कार हजुर, म सुरोज राईतुम छामगर भोजपुर घर भैहाल मलेसियाबाट। शुभरात्री सन्देश राख्नुपर्दा शर्तीर्थ राई योगेन इमेहाङ लिम्बु रमण मोक्तान शब्द लिम्बु अनु शेर्पा राइनी राज कलास्मी सोताङ त्यस्तै गरी अनु सानुमाया शेर्पा अनि पोक्सी शेर्पा कमला वाने प्रतिमा स्पर्शी सरसता पोखरेल ईश्वरी राई अनिता नखोग सुनी भुजेल सुनिताको लागि अनि पुष्पा लाक्पा करिना अनुष्का र मातृका विपिन बिनु राज बिराही खाइल लगायत सबैजनाको लागि भन्नुभएको छ। सुरजजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कमेन्टको लागि। अनि नमस्ते शुभरात्री भन्नुभएको छ, यति बेला सरस्वती श्रेष्ठ हुनुहुन्छ, सो उहाँले पनि धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट भन्नुभएको छ निशा थोकर, सुनिशाजीले पनि धन्यवाद छ। अनि काब्रेलीजीले पनि शुभरात्री गर्न चाहन्छु। अनि शिवार हजुर नमस्ते, इट्स मी प्याकुली गीता फ्रम इलाम, गुड नाइट विशेष चन्द्र लिम्बु, अभिमान सुनवार, राज कालीकोटे, लक्ष्मण मगर, मिसिंह रिवाज, शमशेर लिम्बु अनि त्यसै गरी छत्र यम्फु, राजेश कुलुङ, राज घले मगर एण्ड गुड नाइट अल टू फ्रेन्ड भन्नुभएको छ। गीताजीले पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, नमस्कार अनि गुड नाइट टू अल माई फ्रेन्ड, अनि मिठो निधरीको कामना पाँचको एघारबाट मिल्छ भने चरी लैजा समाचार हामी भयो बेखबर बेघरबर भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ। चरी लैजा समाचार हामी भयो बेघरबार भन्नुभएको छ, पक्कै पनि हामी मिलेको खण्डमा राख्नेछौ। अनि लेख्नु भएको छ अर्को शान्तिको कमेन्ट, रात्रिकाली नमस्कार हजुर, कार्यक्रम सुन्दैछु, म तीन जुडी मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाख्रीवास दुई धनकुटाबाट हाल भने मलेसियादेखि, र साथमा मेरो साथीहरूमा हुनुहुन्छ गीता मगर, देव बास्कोटा, भावना श्यामलिङ, रमला साम्पाङ राई, मीडिया प्रेमी निर्मला वाने, सुस्मिता राई, सपना शंकर, त्यस्तै गरी सपना शंकर अनि राज घले मगर, निमु शेर्पा, माया राई, सम्झना, मम्मी बुबाको प्यारी छोरी माया बान्तुवा राई, गीता लिम्बु, किराती अञ्जना, वसन्त अरिहाङ राई, टीकाराम सुनवार, नानु स्वर्गम भोजपुरी, कमल श्रेष्ठ, रीता राई अनि विमल मगर लगायत सबैको लागि भन्नुभएको छ यो मिठो कमेन्टको लागि पनि धन्यवाद छ। अनि हेलो दाई नमस्ते, नमस्कार, हजुरको खबर के छ भन्नुभएको छ, रेजिना मोक्तान हुनुहुन्छ, उहाँको कल हामीले भर्खरै रिसिभ गरेको थियो, सो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो हाई सेवा दाई, गुड इभिनिङ, इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युईबाट, र गुड नाइट विशेष डियर रमेश मगर, त्यसै गरी दिल्सा राई, प्यारी अञ्जना राई लिम्बु, अंकल अन्जान थुलुङ, विमला राई सिन्धुली, सिस रीता राई, प्यारी भूमिका राई अनि सबिना फेजोङ लिम्बु, सबिना फेजोङ लिम्बु, त्यसै गरी सबिता राई सम्झनाको लागि, अनि समर, प्रमोद, कृष्ण, सीमा राई, लक्ष्मी बान्धवा अनि अल फ्रेन्डको लागि भन्नुभएको छ यो मिठो कमेन्टको लागि। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ, सुमिला शेर्पा, सरोज छेत्री, अनिता नखोग अनि सुमन गुरूङ तीनैजनालाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि गर्दछु। अनि लेख्नु भएको छ, हेलो दाई नमस्ते, नमस्कार, के छ हजुरको खबर, खाना लिनुभयो, म रामी छाबाट छेत्री आयुष, गुड नाइट विशेष प्रोग्राम सुन्दैछु, सबैजनाले शुभरात्रि भन्नुभएको छ। आयुषजीलाई पनि धेरै धेरै धन्यवाद छ यति बेला रामे छापबाट यो मिठो कमेन्ट राखिदिनु भएकोमा। अनि सिमरिका थापा हुनुहुन्छ, सबैजनाले गुड नाइट है भन्नुभएको छ, सिमरिकाजीलाई पनि धन्यवाद गर्दछु। अनि लेख्नु भएको छ, शुभरात्रिको नमस्कार, नमस्ते प्रस्तुताजू, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, मिठो प्रोग्राम सो कलको लागि धेरै धेरै धन्यवाद छ। टेक बहादुर पुमाजी तपाईँलाई। अनि लेख्नु भएको छ पुष्पाजी हुनुहुन्छ, गुड नाइट अल माई फ्रेन्ड भन्नुभएको छ, पुष्पा राईजीले पनि धन्यवाद। अनि हेलो नमस्ते, म पाँच थरबाट सबैजनाले शुभरात्रि भन्न चाहे भन्नुभएको छ, लौती लिम्बु हुनुहुन्छ, विल्सनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्न चाहन्छु। अनि लेख्नु भएको छ, लास्ट जुजु नमस्ते, म पनि प्रोग्राम सुन्दैछु सिन्धुलीदेखि पासङ डोलमा तामाङ, सम्झना गर्नुपर्दा तपाईँको लागि, प्राविधिक मित्रको लागि, अनि आज चाहिँ मेरो भाइको जन्मदिन परेको छ, सुस्वास्थ्य दीर्घायुको कामना गर्दै मिठो निधरीको कामना गर्दै छुटिन्छु भाइ, गुड नाइट भन्नुभएको छ पासङ डोलमा तामाङ हुनुहुन्छ, सो उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि गर्दछु। साथमा उहाँको भाइको आज जन्मदिन परेको रहेछ र उहाँको भाइको लागि पनि हेलम्बा एफएम सिङ्गो टिमबाट जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट छ, हेलो दादा नमस्ते, धेरै समय पछाडिको नमस्कार, आर्मी हुनुहुन्छ होला भन्नुभएको छ। र हामीलाई सुभाषजीले कमेन्ट गर्नुभएको छ र त्यसै गरी लेख्नु भएको छ, आज सुन्ने मौका पाएको छु धेरै समय पछाडि हेलम्बा एफएमलाई भन्नुभएको छ, सम्पूर्णको लागि शुभरात्रि गर्नुभयो, धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट टु अल माई फ्रेन्ड भन्नुभएको छ, अफ यु भन्नुभएको छ। कौशिला निम्बाङ हुनुहुन्छ, कौशिलाजीले पनि धेरै धेरै धन्यवाद छ, यति मिठो कमेन्ट गरिदिनु भयो, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यस्तै मिठो कमेन्टको अपेक्षा छौ हामी। अनि भावना चामलिङ हुनुहुन्छ, सबैजनाले शुभरात्रि गर्नुभएको छ, भावनाजीलाई पनि धेरै धेरै धन्यवाद गर्दछु। अनि लास्ट अफ हाबुल्ला, म पनि प्रोग्राम सुन्दैछु भोजपुरको दिङ्गालबाट फेसबुक लाइभ मार्फत, सम्झना सबैमा भन्नुभएको छ। पूर्ण तामाङ हुनुहुन्छ, पूर्णाजीलाई पनि धेरै धेरै धन्यवाद गर्दछु अनि शुभरात्रि गर्न चाहे। अनि लेख्नु भएको छ, हेलो गुड इभिनिङ, नमस्कार दाई, सङ्खुवा सभाबाट सुन्दैछु प्रोग्राम, मिस यु टु, गुड नाइट अल माई फ्रेन्ड। र प्यारी दिदी सानो माया शेर्पा, माया शेर्पा अनि सुरेश राणा मगर अनि बहिनी पेमो शेर्पा, दिलु रुम्बाङ छ, सम्झना लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद गर्दछ उहाँले पनि। अनि नमस्ते दाई, के हजुरको खबर, सन्चै हुनुहुन्छ, खाना खानु भयो, म पनि धेरै समय पछाडि प्रोग्राम सुन्दैछु नि, रबिना बस्नेत दाई सबैजनाको लागि गुड नाइट अनि टेक केयर भन्दै छुटिन चाहन्छु दाई, बाबाई भन्नुभएको छ। रबिना बस्नेत हुनुहुन्छ, रबिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो उहाँको कमेन्ट लिन्छौ हामी। हेलो दादा नमस्ते, शिवारु, म चाहिँ खोटाङबाट चन्द्र राई सुन्दैछु, गुड नाइट सबै सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। चन्द्र राईजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्ट गर्नुभएको छ उहाँले, नमस्ते हजुर, म पनि आयो है त कतारबाट सुन्दैछु भन्नुभएको छ, कमल गिरी हुनुहुन्छ। कमलजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, परदेशमा हुनुहुन्छ र परदेशमा रहनु भए तापनि यति बेला प्रोग्राम सुनेर साथ दिनुभएको छ, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि साथमा हार्दिक आभार व्यक्त गर्दछु। आफूलाई केयर गर्दै काम गर्नुहोला, समय सन्दर्भ अनुसार प्रोग्रामहरू सुन्ने गर्नुहोस्, यही कामना व्यक्त गरे। अनि अर्को साथीको कमेन्ट छ, गुड नाइट सबैजना भन्नुभएको छ, दिलो सानो यम्फो हुनुहुन्छ, हाम्रो दिलोजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता, निर्धारित समयले डाँडा काटिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यतिन्जेलसम्म कल लगाउनु भयो, कल लागेन, कल उठेन भनेर उदास भने कहिले पनि नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल ट्राई गर्न भने नभुल्नुहोस्, यही कामना छ। अनि फेसबुकको पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइलो रमाइलो कमेन्ट गरेर साथ दिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण श्रोता महानुभावहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनमा पनि यस्तै यस्तै मिठा मिठा कमेन्टको हामी अपेक्षा रहनेछौ। र यो सँगसँगै तपाईँहरूले हामीलाई एक घण्टाको अवधिभर रेडियो सुनेर बस्नुभयो देश विदेशबाट, सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदी बहिनी लगायत सबै सबैजनाको लागि शुभरात्रि अनि मिठो निधेरीको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्रि।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।